0: यो गिलासमा पानी भर भर त्यो व्यक्तिले भने महात्माजी तपाईँ पनि मजाक गर्नुहुन्छ, यो गिलासमा त अलरेडी पानी भरिदिएको छ, म कहाँ हालौँ, हाले त बाहिर पोखिहाल्छ नि। त महात्माजीले भने त्यस्तै तिम्रो दिमागमा कुडा कबाडा सब भरिएको छ, म कहाँ हालौ ज्ञान, हाल्नलाई खाली ठाउँ पनि हुन पर्यो नि, होइन र? हो त्यस्तै तपाईँहरूको हाल छ। त्यसैले वास्तविक भगवानलाई नजानी कहिले सुखी भइँदैन, भगवानलाई जान्नु छ, जानिनेछ, त्यसको निमित्त ठिक ठिक ज्ञान तपाईँहरूमा भर्नु छ। त्यसको लागि तपाईँहरूमा अलरेडी अहिले जे जे छ जुन भरिएको त्यसलाई खाली गरेर भोलि आउनु होला, म भगवानलाई जान्ने तरिका भरिदिनेछु। श्रीमद् सद्गुरु भगवान की।
1: आदरणीय श्रोताहरू, रेडियो सफलता 103.4 मेगाहर्जबाट आइतबार, सोमबार र मंगलबार बिहान 5:10 बजेबाट प्रसारण हुने कार्यक्रम निरन्तर रूपले श्रवण गर्नुहोला। श्रोताहरू, तत्वज्ञान ठिक ठिक रूपले सावधान भई निरन्तर रूपमा सुन्नुपर्दछ, अन्यथा अधुरो ज्ञानले लाभको साटो हानि पनि पुग्न सक्दछ। हाम्रो कार्यक्रमको बारेमा सुझाव सल्लाह दिनको लागि श्यामश्याम सत्सङ पोखरामा सम्पर्क गर्न सक्नुहुनेछ। यसका लागि सम्पर्क सूत्र 98560-35806 र 98460-24162।

0: पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
1: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौं।
0: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरूकुल विद्याश्रम पोखरा छ बैदाम।

0: आइतबार साँझ 6 बजेसम्म विभिन्न जिल्लाबाट 781 जनाको शव फेला परेको हामीलाई खबर प्राप्त भएको छ। करिब 2502 जना अझै सम्पर्कविहीन रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार चितवनमा 272, नवलपरासीमा पूर्वमा 199, नवलपरासी पश्चिममा 100, धादिङमा 50, गोर्खामा 58, नुवाकोटमा 52, तनहुँमा 37, रसुवामा 13 जनाको शव भेटिएको हो। त्यस्तै विपत्ता भन्नेमा रसुवाबाट 562 जना, विदेशी नागरिक 592 जना, विदेशी पर्यटकसँग घुम्न आएका गएका नेपाली 127 जना, जलविद्युत आयोजनाबाट 133 जना, नुवाकोटबाट 155 जना, नवल मकमानपुरबाट 65 जना रहेका छन्। नेपाल प्रहरीबाट 25 जना, सेनाबाट 45 जना, सशस्त्र प्रहरीबाट 13 जना, भन्सार कार्यालयबाट 15, अध्यागमन कार्यालयबाट 4, लाङटाङ राष्ट्रिय निकुञ्जबाट 3, क्वारेन्टाइन कार्यालयबाट 6 जना अझै बेपत्ता छन्। आजसम्म 9,435 जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ, जसमा जलविद्युत सुरुङबाट भदौ 12 गते 191 र भदौ 13 गते 88 गरी कुल 279 जनाको उद्धार गरिएको प्राधिकरणले विवरणमा उल्लेख छ। सेनाको हेलिकप्टर मार्फत 244 जना विदेशी र 3,067 जना नेपाली गरी कुल 3,311 जनाको हवाई उद्धार गरिएको छ। आइतबार मात्र हाइड्रोबाट 15 जना चिनियाँ नागरिकको उद्धार गरिएको प्राधिकरणले जनाएको छ। हवाई उद्धारका लागि हालसम्म 394 वटा उडान, हिजो मात्रै 72 वटा उडान भएका छन्। घटनामा हालसम्म 267 जना घाइते भएका छन्, जसमध्ये 156 जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। प्रभावित क्षेत्रमा 6 वटा सर्जिकल मेडिकल टीम परिचालन गरिएको छ। खोज तथा उद्धारका लागि कुल 20,618 जना सुरक्षाकर्मी मैदानमा खटिएका छन्, जसमा सेना 8,521, नेपाली प्रहरी 7,894, सशस्त्र प्रहरी 4,203 जना खटिएका छन्। पहिचान खुल्न नसकेका शवहरूलाई विभिन्न जिल्लाबाट 21 वटा अस्पतालमा राखिएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले विपदको समयमा यातायात व्यवसायी तथा चालकलाई चुकिएको भाडाभन्दा बढ़ी नलिने आग्रह गरेका छन्। बरू सक्नेले केही कम भाडा लिएर यात्रुलाई सहयोग गर्न उनले आग्रह गरेका छन्। पोखरेली ट्याक्सी व्यवसायी प्रणालीको वार्षिक उत्सवमा बोल्दै सिटौलाले भारी वर्षा र बाढ़ीका कारण विभिन्न राजमार्ग अवरूद्ध भएकाले प्रशासन तथा विपद व्यवस्थापन निकायसँग समन्वय नगरी जबरजस्ती सवारी नचलाउन आग्रह गरेका छन्। स्थानीय प्रशासन, विपद व्यवस्थापन निकाय र मौसमविदले दिएको सूचनालाई अक्षरशः पालना गर्नुपर्नेमा उनले जोड़ दिएका छन्। सिटौलाले अहिलेको प्राथमिकता विपदमा परेका यात्रु चालक, सहचालक र यातायातका साधनको खोज तथा उद्धार हुनुपर्ने बताएका छन्। रसुवाको बाढ़ीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको उल्लेख गर्दै उनले उद्धार कार्य युद्ध स्तरमा अघि बढ़ाउन सरकारसँग माग गरेका छन्। उनका अनुसार रसुवा, त्रिशुली लगायतका क्षेत्रमा ठूलो संख्यामा सवारी साधन, यात्रु, चालक तथा सहचालकको अवस्था अझै ज्ञात छ। देशभर रहेका सवारी साधन, यात्रु र चालकको विवरण संकलन गरी महासंघको केन्द्रीय कार्यालयमा पठाउन उनले प्रदेश तथा जिल्ला तहलाई आग्रह गरेका छन्। पोखरेली ट्याक्सी सेवा प्रणालीले बाढ़ी पीड़ितको सहयोगका लागि 3,00,000 रूपियाँ सहयोग निर्णय गरेकोमा सिटौलाले धन्यवाद दिएका छन्। यातायात क्षेत्र आफै प्रभावित भए पनि आफ्नो क्षमता अनुसार सरकार पीड़ितलाई सहयोग गर्न तयार रहेको पनि उनले बताएका छन्। सुनौ उनको भनाई जस्ताको जस्तै।
1: अहिले भर्खरै मात्र पनि आज त्रिशुली लगायत ठूलो भारी वर्षाको कारण किस्तिवीर लगायतको ठाउँमा चेपेची राजमन हुँदै पूर्व पश्चिम जाने सवारी सबै रोकिएको कुरा पनि छ। तपाईँहरू काठमाडौँमा सबै सवारी रोकिएको छ। यो विषम घडीमा हामीले महासंघले सूचना पनि जारी गरिसकेका छौँ, सबै यो विषम परिस्थितिमा सबै सवारी साधन आआफ्नो ठाउँमा खड़ा गरेर जे जस्तो प्रशासनले, विपद व्यवस्थापनले, मौसमविदले दिएको कुरालाई अक्षरश पालना गरेर तपाईँहरूले सबै सवारी साधन फिराएर आफ्नै ठाउँमा राखेर मेची महाकालीका प्रशासनसँग समन्वय गरेर मात्र गाड़ी आफ्नो हित गरेर जबरजस्त ढंगबाट कसैले पनि नचलाइदिन म विशेष आग्रह गर्न चाहन्छु। र अहिलेको यो उद्धारको समयमा यात्रु उपभोक्ता यात्रुहरू जहाँ जहाँबाट आउनुहुन्छ, पीड़ित यात्रुहरू आउनुहुन्छ, मेची महाकालीबाट तपाईँले उद्धार गरिरहनु भएको छ, सबै जस्ता कम्पनी सबै लाग्नुभएको छ, मेची महाकाली हाम्रा सबै साथीहरू लाग्ने र उद्धारको चाहिँ रकमको लागि ठाउँमा पुर्याइदिन अनुरोध गर्दै सबैको जीवित उद्धार गर्न नेपाल सरकार

म जोरदार माग गर्न चाहन्छु कि पहिला मानवीय क्षेत्रको मानवीय उद्धारको लागि हामी लाग्नै पर्छ। सरकारसँग हामी अझै ठुलो सहकार्य गर्नेछौँ, तर सरकारले सार्वजनिक यातायातका चालकहरू कति कहाँ के भइरहेको छ, यात्रुहरू के भइरहेको छ, र सवारी चालक सवारी कतिवटा चाहिँ हाम्रो संस्थामा दर्ता भएका आएका त आयो रेकर्ड, तर त्यो भेगमा रत्वा भेगमा सिसुली भेगमा

0: तर्फबाट स्वागत गरिएको छ। महानगरपालिकाद्वारा आयोजित स्वागत कार्यक्रममा नगर प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरूङ, दलका नेताहरू दिवसमान प्रधानङ्ग र राधिका कुमारी साई योगी, वडाध्यक्ष, कार्यपालिका सदस्य, महाशाखा तथा शाखा प्रमुख लगायत कर्मचारीले पौडेललाई स्वागत गरेका हुन्। कार्यक्रममा नगर प्रमुख आचार्यले महानगरको प्रशासनिक कार्यलाई थप प्रभावकारी, पारदर्शी र नागरिक मैत्री बनाउन प्रमुख प्रशासकीय अधिकारीको भूमिका महत्वपूर्ण हुने बताए। उपप्रमुख गुरूङले सेवा प्रवाह चुस्त बनाउँदै विकास निर्माण र सुशासनलाई प्रभावकारी बनाउन जनप्रतिनिधि र कर्मचारीको समन्वय थप मजबूत बनाउनु पर्नेमा जोड़ दिएका छन्। प्रमुख प्रशासकीय अधिकारी पौडेलले जनप्रतिनिधि, कर्मचारी तथा सरकारवालासँग सहकार्य गर्दै नागरिकलाई सहज र गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे। महानगरका नीति, योजना तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्दै परिणाममुखी कार्य सम्पादनमा जोड़ दिने उनले बताएका छन्। विभिन्न जिल्लामा आएको आकस्मिक बाढ़ीमा पनि ज्यान गुमाएका 102 व्यक्ति मध्ये 57 जनाको पोस्टमार्टममा सम्पन्न भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याइएको शवमध्ये 45 वटाको भने पोस्टमार्टम हुन बाँकी छ। अस्पतालले भदौ 11 गतेदेखि विशेष चिकित्सकको टोली परिचालन गरी शवको परीक्षण, पहिचान र पोस्टमार्टममा काम गरिरहेको छ। पोस्टमार्टम सकिएका शवमध्ये शव हालसम्म 12 जनाको पहिचान खुलेपछि परिवार तथा आफन्तलाई बुझाएको छ। अस्पताल प्रशासन का अनुसार अन्य शवको पहिचान र व्यवस्थापन गर्ने प्रक्रिया अहिले पनि जारी छ। रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लामा भदौ 10 गते आएको बाढ़ीका कारण यी व्यक्तिहरूले ज्यान गुमाएका हुन्। अस्पतालमा पोस्टमार्टम सम्पन्न भएका थप 9 वटा शवलाई परिवारको जिम्मा लगाउन मणिपाल शिक्षण अस्पताल पठाइएको छ। मणिपाल पठाएका शवमा 2 जना बाल बालिका र 7 जना वयस्क रहेका छन्। अस्पतालले शवको पहिचान र हस्तान्तरण कार्यलाई छिटो छरितो बनाउने विशेष जनशक्ति खटाएको जनाएको छ। बाढ़ीमा परि मृत्यु भएकाहरूको शव भदौ 11 गते बिहान विभिन्न समयमा अस्पताल आइपुगेका थिए। अस्पतालको तथ्याङ्क अनुसार तनहुँबाट 23, गोर्खाबाट 11, गैंडाकोटबाट 41 र धादिङबाट 27 वटा शव प्राप्त भएका थिए। ती सबै शवलाई सुरक्षित रूपमा राखी प्रक्रियागत ढंगले आफन्तको जिम्मा लगाउने प्रयास भइरहेको छ। अस्पताल हातमा शवको पहिचान गर्न आउने परिवार र आफन्तलाई सहयोग गर्न हेल्प डेस्क स्थापना गरिएको छ। हेल्प डेस्क मार्फत शवको विवरण दिने र हस्तान्तरण प्रक्रियालाई व्यवस्थित बनाउने काम भइरहेको अस्पतालले जनाएको छ। अस्पतालले आफ्ना सबै संयन्त्र परिचालन गरी शव व्यवस्थापनको कामलाई प्रभावकारी बनाउन लागि परेको बताइएको छ। रसुवा बाढ़ीले बगाएको काठमाडौँ धादिङ बेसी जोड्ने फुर्के खोला पुल तत्काल संसारमा ल्याउन कठिन देखिएको छ। बाढ़ीले 118 मिटर लामो स्टील प्लेट गार्डर पुलसँगै एउटा पियर समेत बगाएपछि तत्काल बेली ब्रिज राखेर रा यातायात सञ्चालन गर्न समस्या देखिएको हो। सड़क विभागका महानिर्देशक डाक्टर विजय केसीले स्थलगत निरीक्षणपछि पुलको लम्बाई र पियर बगाएको अवस्थाका कारण उपलब्ध बेली ब्रिजले नदीको दूरी पूरा गर्न नसक्ने बताएका छन्। यद्यपि पुल तत्काल सञ्चालनका लागि प्राविधिक टोली मार्फत विस्तृत मापन तथा अध्ययन गरिने उनको भनाइ छ। जैसीका अनुसार उपलब्ध संरचना प्रयोग गरी नयाँ डेक निर्माण गर्ने वा हालको पुलसँग जोडेर नयाँ पुल निर्माण गर्ने विकल्पका विभागमा अध्ययन गर्नेछ। प्राविधिक अध्ययनपछि मात्रै कुनै विकल्पबाट कति समयमा यातायात सञ्चालन गर्न सकिन्छ भन्ने टुङ्गो लाग्नेछ। पुल बगाएपछि विभागले वैकल्पिक मार्गबाट यातायात सञ्चालनमा ल्याएको छ। मास्टर तर्फको पुल सुरक्षित रहेकाले फुर्के खोलाबाट मास चारसम्मको सड़कलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गरिएको जयसीले बताए। उक्त सड़कलाई तत्काल ग्याबेल गरी आवागमन सहज बनाउने तयारी भइरहेको छ। फुर्के खोला पुल महत्वपूर्ण लाइफलाइन भएकाले स्थानीय रूपमा पुनर्निर्माण गर्न आवश्यक प्राविधिक प्रक्रिया तत्काल अघि बढ़ाइने विभागले जनाएको छ। सुन्दै हुनुहुन्छ रेडियो सफलतामा खबर संगालो। अब एकैछिन रामको पाल्तो भन्दा अगाडि यो भनाई जस्ताको जस्तै,
1: यो बडो हाम्रो महत्वपूर्ण लाइफलाइन ब्रिज थियो र यो मित्र राष्ट्रको सहयोगबाट धेरै पहिला बनेको राम्रो खालको यहाँ पुल थियो। त्यहाँ स्टिलको प्लेट गर्डर ब्रिज थियो। अब अस्तिको ठुलो डिभास्टेटिङ खालको वर्षा र बाढी पहिरोले त्यो पुल लिएर गयो र अब अहिले यो पुल 118 मिटरको पुल थियो लम्बाइ। त्यसको उतापट्टि एउटा पियर थियो, त्यो पियर लिएर गयो भनेपछि अब हामीलाई यहाँ हेर्दाखेरि अहिले तत्काल चलाउनलाई हामीले बेली ब्रिज राख्न सकिन्छ कि भनेर हेर्दैछौँ। तर यहाँ यसको लम्बाइ, यसको यो पियरको अवस्था हेर्दा अहिले तत्कालै हामीले बेली ब्रिज राख्नलाई गाह्रो हुन्छ जस्तो देखियो। हालाकि हामी एउटा ठ्याक्कै मेजरमेन्ट गर्ने एउटा टिम पनि पठाउँदैछौँ र सम्भव भएसम्म हामी यसलाई बेली ब्रिज राखेरै अहिले तत्काल गर्ने उसमा थियौँ, विचारमा। तर अहिले आएर यो स्थलगत भिजिट गर्दाखेरि चाहिँ यसलाई तत्काल

0: बेली ब्रिज हालेर यहाँ एउटै लामो स्पानको बेली ब्रिज पाइँदैन, छोटो स्पानको बेली ब्रिज पनि तोर उताको पियरसँग जोड्दाखेरि त्यसको लम्बाइ चाहिँ हामीसँग भएको बेली ब्रिज भन्दा लामो भएको कारणले तत्काल अहिले बेली ब्रिज हामी छैन भनेर देखिया छैन। अब हामी यसलाई दुईवटा तरिका गर्न सक्छौँ, एउटा चाहिँ यिनै स्ट्रक्चरहरूलाई प्रयोग गर्न सकेर नयाँ डेक माथि राख्न सक्छौँ पर्मानेन्ट स्टाइलको होइन, र उतातिरको ओइलको क्राफ्ट हुन्छ जुन त्यसमा डन्डीहरू पाइएन र स्ट्रक्चरले जोड्न सकिएन भने यही पुलसँग जोडेर हामीले नयाँ पुल पनि बनाउन पर्न सक्छ। त्यसको हामी तत्कालै यो हामी यसको डिटेल स्टडी गर्छौँ, त्यसपछि हामी भन्न सक्छौँ कति दिनपछि यो हामी कसरी चलाउँछौँ भनेर। अहिलेलाई हामी भर्खरै त्यो बाटो आयौँ, यहाँले देख्नुभयो अब यहाँबाट मास्टारको पुल लकिली बसिया छ, यहाँबाट मास्टारको बिचको बाटोलाई एकदमै राम्रो बनाउँछौँ हामी, एटलिस्ट ग्राभेल स्टडीको बनाउँछौँ र अहिले ट्राफिक आजैबाट हामीले डाइभर्ट गरिसक्यौँ त्यताबाट गर्छौँ र अहिले त्यही बाटो नै प्रयोग गर्छौँ हामी। अनि अहिले लङ टर्ममा त यो बनाउनै पर्छ, त्यसलाई अलिकति टेक्निकल स्टडी गरेर हामी तुरन्त यसको योमा जाने भनेर कन्फर्म गर्छौँ।
1: पृथ्वीराज मार्ग अन्तर्गत कृष्णवीरमा आइतबार गएको पहिरोले मुगलिन काठमाडौँ सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएको छ। पहिरोले सड़क नै बगाएपछि यातायात ठप्प भएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी प्रकाश तारका अनुसार सड़क सञ्चालन गर्न कम्तीमा एक महिना लाग्ने देखिएको छ। उनले आइतबार बिहान स्थलगत निरीक्षण गर्दा सड़कको अवस्था हेर्दा तत्काल सञ्चालन गर्न सम्भव नदेखिएको बताए। सड़क अवरूद्ध भएपछि पश्चिमबाट काठमाडौँ जाने सवारीका लागि गोर्खाको वैकल्पिक मार्ग प्रयोग गर्न सकिने भएको छ। गोर्खा सदरमुकामबाट बुङकोट नामजुङ घेरुङ दुबुङ हुँदै सिउरे नैटारबाट बेनीघाट निस्कने मार्ग प्रयोग गर्न सकिनेछ। त्यस्तै गोर्खा सदरमुकामबाट नामजुङ हुँदै बुङकोट घाटबाट बेनीघाट निस्कने अर्को मार्ग पनि विकल्पका रूपमा प्रयोग गर्न सकिनेछ। यो यी मार्ग पोखरा गोर्खा लगायतका पश्चिमबाट काठमाडौँ जाने सवारीका लागि उपयोगी हुनेछन्। गोर्खाका प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले मुगलिन काठमाडौँको सम्पर्क गोर्खा हुँदै जाने छोटो र सहज वैकल्पिक मार्ग पहिचान गर्न काम भइरहेको बताए। सड़क कार्यालयसँग समन्वय गरी आवश्यक ठाउँमा सड़क स्थगित गरी सवारी आवागमन सहज बनाउने तयारी भइरहेको पनि उनले बताएका छन्। यता सरकारले विपद प्रभावितको तत्काल राहत पुनर्स्थापना र संरक्षणका लागि प्रोटेक्सन क्लस्टर संरक्षण समूहको कार्ययोजना स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ। महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव कृष्णबहादुर राउतका अनुसार 11 क्लस्टर मध्ये संरक्षण क्लस्टरको कार्ययोजना पारित भई कार्यान्वयनको चरणमा पुगेको छ। गृह मन्त्रालय नेपाल प्रहरी नागरिक समाज र विभिन्न साझेदारी संस्थाको सहभागितामा तयार पारिएको कार्ययोजनाले बाल संरक्षण लैंगिक हिंसा नियन्त्रण र मनोसामाजिक परामर्शलाई प्राथमिकतामा राखिएको छ। सचिव राउतका अनुसार संरक्षण क्लस्टर मार्फत करिब 1,00,000 प्रभावितलाई लक्षित गरी प्रारम्भिक चरणमा 14 करोड़ रूपियाँ बराबरको स्रोत परिचालन गरिने अनुमान गरिएको छ। रात वितरणमा दोहोरोपन र अन्यल हटाउन एकद्वार प्रणाली कड़ाईका साथ लागू गरिएको उनको भनाई छ। विपदका समयमा बालबालिकाको सुरक्षाका लागि मन्त्रालय र राष्ट्रिय बाल अधिकार परिषदले विशेष निर्देशिका जारी गर्दै हिंसा हुन नदिन सम्बन्धित निकायलाई सर्कुलर समेत गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण जिल्ला तथा स्थानीय विपद व्यवस्थापन समितिको समन्वयमा आवश्यकताका आधारमा राहत सामग्री वितरण गरिने व्यवस्था मिलाउनेको राउतले बताए। देवघाट स्थित वृद्धाश्रममा भएको क्षतिप्रति संवेदनशील हुँदै त्यहाँ रहेका ज्येष्ठ नागरिकलाई तत्काल सहयोग तथा मनोसामाजिक परामर्श उपलब्ध गराउन समन्वय भइरहेको मन्त्रालयले जनाएको छ। समाज कल्याण परिषद तर्फ मार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थालाई प्रचलित कानून अनुसार एकीकृत रूपमा सहयोग गर्न आह्वान गरिएको छ। सुन्दै हुनुहुन्छ रेडियो सफलतामा खबर सँगै अब एकैछिन विश्रामको पालो।
2: अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ?
3: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको डिप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गर गहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
2: ए हो र, म पनि यस्तै गहना बनाउन आजै डिप सुनचाँदी दुकान जान्छु नि।
4: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गर गहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
3: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 98052120 58 2 51 27 0 14।
5: कुखुरा तथा पशुपालक किसान का लागि खुशी को खबर नया तथा पुराना कुखुरा पालक किसान को लागि अनुभवी भेटनरी डाक्टर डाक्टर किशोर आचार्य बाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषक को लागि दाना को फर्मुलेसन लेस तथा बोइलर कुखुरा को पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
6: कुकुरको भ्याक्सिनेसन
5: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 061544737 मोबाइल नम्बर 98560288744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-89-999।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
4: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5-0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165-35-651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5, पोखरा।
5: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबारमा।
6: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबार, मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98460-20-127।
5: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
7: एकैछिनको विश्रामपछि खबरसंगालमा पुनः स्वागत छ। बाँकी समाचार। नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले भोटेको सिपाहीले राष्ट्रिय विपत्तिको अवस्था निम्त्याएको बताएका छन्। विपदको विषयलाई कसैले पनि राजनीति गर्न नहुने उनको भनाइ छ। पार्टीले तयार पारेको भोटेको सिपाही पहिरो सम्बन्धी स्तरगत अनुगमन प्रतिवेदन बुझ्दै अध्यक्ष ओलीले विपद व्यवस्थापनमा सरकारको भूमिका र जिम्मेवारी अन्य निकायको तुलनामा बढ़ी हुने बताए। उनले राज्य कोषको परिचालन, नागरिकको उद्धार, राहत र पुननिर्माणमा केन्द्रित गर्नुपर्नेमा जोड़ दिए। केन्द्र, प्रदेश, स्थानीय सरकारबीच प्रभावकारी समन्वय गरेर उद्धार तथा राहतका काम अघि बढ़ाउनु पर्ने ओलीको भनाइ थियो। यसबीच भोटेकोशी बाढ़ीमा परिमृत्यु भइरहेकाहरूको सब पहिचान तथा व्यवस्थापनका लागि सरकारले अपनाएको नीतिको एमालेले विरोध जनाएको छ। एमालेका महासचिव शंकर पोखरेलले आइतबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सब पहिचान तथा व्यवस्थापन सरकारको नीति उचित नभएको बताए। उनले सब पहिचान र व्यवस्थापनमा सरकारको कमजोरी देखिएको दावी गरेका छन्। यता नेपाली कांग्रेसले बाढ़ी प्रभावित नागरिकको खोज, उद्धार र राहत वितरणमा देखिएको कमजोरी सुधार्न सरकारको ध्यान आकर्षण गराएका छन्। आइतबार पार्टी केन्द्रीय कार्यालय सानिपामा बसेको पार्टी पदाधिकारी तथा सांसदहरूको संयुक्त बैठकले बाढ़ी प्रभावितको उद्धार तथा राहतमा पार्टीका कार्यकर्ता र संगठनात्मक संयन्त्र परिचालन गर्दै सरकारलाई पूर्ण सहयोग गर्ने निर्णय गरेको प्रवक्ता देवराज चालिसले जानकारी दिए। उनका अनुसार बैठकमा विपदपछिको खोज, उद्धार तथा राहत वितरणको अवस्थाबारे गम्भीर समीक्षा गरिएको थियो। संकटको समयमा कांग्रेस सरकार र पीड़ित परिवार दुवैको साथ रहेको स्पष्ट पार्दै उनले जीवित व्यक्तिको उद्धारलाई पहिलो प्राथमिकतामा राखेर श्वास र उञ्जेल उद्धार कार्य जारी राख्न सरकारसँग आग्रह गरे। बैठकले मृत्यु भएका व्यक्तिको शव धार्मिक परम्परा अनुसार अन्त्येष्टि गर्ने अधिकार सुनिश्चित गर्न समेत सरकारको ध्यान आकर्षण गराएका छन्। प्रभावित क्षेत्रमा नागरिकको खानपान, स्वास्थ्य तथा शिक्षाको अवस्थालाई गम्भीरतापूर्वक लिन पनि कांग्रेसले आग्रह गरेको छ। प्रवक्ता चालिसले फिल्डबाट प्राप्त विवरणका आधारमा उद्धार तथा राहतकामा सरकारबाट केही कमजोरी देखिएको भन्दै त्यसलाई तत्काल सुधार गर्नुपर्ने बताएका छन्। संकटको यस घड़ीमा सरकारलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले पीड़ित परिवारको साथमा समेत पार्टी रहेको स्पष्ट पारेका छन्। यता प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति गगन थापाले सुरुङ मार्गमा भइरहेको उद्धार कार्यमा स्वदेशी विज्ञताले मात्र नभ्याउने देखिएकोले विदेशी सहयोग लिन सरकारले हिचकिचाउन नहुने बताएका छन्। ललितपुरको नेपाली स्थित कार्य केन्द्रीय कार्यालयमा आइतबार आयोजित पदाधिकारी, केन्द्रीय सदस्य तथा सरकारवाला सपक्ष बीचको छलफलमा सभापति थापाले यस्तो बताएका हुन्। उनले विपदका बेला छिमेकी वा अन्य मुलुकको सहयोग लिनु स्वाभाविक रहेको उनले बताए। मुलुकमा निम्तिएको बाढ़ी पहिरो र डुबान जस्ता प्राकृतिक विपत्तिको समयमा सरकारलाई पूर्ण सहयोग गर्दै उद्धार तथा राहत कार्यमा देखिएको कमजोरी बारे ध्यान आकर्षण गराउने निर्णय सरकारले गरेको छ। विपदको समयमा सरकारलाई सहयोग गर्नु प्रतिपक्षी दलको कर्तव्य भएको भन्दै उनले सरकारका काममा रहेको ग्याप र कमजोरी औल्याउनु आलोचना नभई सहयोग नै भएको स्पष्ट पारे। विपद व्यवस्थापनमा स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने भन्दै थापाले संघीय सरकारलाई स्थानीय तहसँग समन्वय गर्न सुझाव दिए। स्थानीय सरकारलाई बाइपास गरेर विपद व्यवस्थापन प्रभावकारी हुन नसक्ने उनको तर्क छ। मुलुक शोकमा रहेको र हजारौं नागरिक प्रभावित भएको संस्थामा पार्टीका कुनै पनि तहले सार्वजनिक उत्सव र कार्यक्रम नगर्न थापाले निर्देशन दिए। अबको सम्पूर्ण ध्यान उद्धार राहत संकलन र वितरणमा केन्द्रित हुनुपर्नेमा उनले जोड़ दिए। सोमबारदेखि सभापति थापा नेतृत्वको विपद व्यवस्थापन टोली प्रत्यक्ष प्रभावित क्षेत्रको अवलोकन र राहत समन्वयका लागि प्रस्थान गर्ने भएको छ। फिल्डमा पुगेर प्राप्त हुने वास्तविक जानकारीका आधारमा सरकारलाई थप सुझाव र दबाव दिइने उनको भनाइ छ। यता नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधि गर्ने समय थप गरेको छ। पार्टीलाई थप सुदृढ र जीवन्त बनाउने उद्देश्यका साथ सदस्यता अध्यावधि गर्ने समय 2083 भाद्र 15 19 गतेसम्मका लागि थप गरिएको छ। क्रियाशील सदस्यता व्यवस्थापन समितिको संयोजक एवं पार्टी महामन्त्री हरदीप पौडेलले पार्टीको संगठनात्मक प्रक्रियाबाट कोही पनि साथी वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले समय थप गरिएको बताए। नेपाली कांग्रेसलाई थप सुदृढ र जीवन्त बनाउन हाम्रा साझा यात्रामा कोही पनि साथी नछुटुन् भन्ने हाम्रो दृढ़ संकल्प छ। पौडेलले भने उनले पार्टी संरचनाको जुनसुकै तहमा रहेर पार्टी र आम नागरिकका हितमा कार्य गरिरहेका सबै सदस्यहरूलाई सांगठनिक प्रक्रियामा समेट्न पार्टी संवेदनशील रहेको बताए। सबैलाई समेटेर अघि बढ़ने पार्टीको वृहत्तर हित र एकतालाई कांग्रेसले केन्द्रमा राखेको उनको भनाइ छ। महान्ती पौडेलले सदस्यता अध्यावधि गर्न छुटेका सम्पूर्ण नेता तथा कार्यकर्तालाई तोकिएको समयभित्र आफ्नो क्रियाशील सदस्यता अध्यावधि गरी पार्टीको संगठनात्मक महाअभियानमा जोड़िन आह्वान समेत गरेका छन्। अब आर्थिक समाचार। नेपाल राष्ट्र बैंकले रसुवामा लगायतका प्राकृतिक विपद प्रभावित क्षेत्रमा बैंकिङ तथा भुक्तानी सेवा अविलम्ब सुचारू गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ। बिहिबार एक प्रेस विज्ञप्ति जारी गर्दै केन्द्रीय बैंकले विपदको समयमा सेवाग्राहीको सहजताका लागि यस्तो आग्रह गरेको हो। राष्ट्र बैंकले प्रभावित क्षेत्रमा सेवाको निरन्तरता सुनिश्चित गर्न विद्युतीय माध्यम लगायत अन्य वैकल्पिक स्थानबाट समेत सेवा स्वतस्फूर्त रूपमा सञ्चालन गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई आवश्यक सहजीकरण गरिएको जनाएको छ। यसका साथै प्राकृतिक विपदबाट प्रभावित नागरिकको उद्धार राहत तथा पुनर्स्थापनामा कार्यकामा आवश्यक वित्तीय स्रोतको परिचालन गर्न पनि केन्द्रीय बैंकले प्रोत्साहन गरेको छ। हालै आएको प्राकृतिक विपदका कारण भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै राष्ट्र बैंकले सम्पर्कमा नरहेका सर्वसाधारण बैंक तथा वित्तीय संस्थाका कर्मचारी र उनीहरूका परिवारजनले बेहोर्नु परेको पीड़ाप्रति सहानुभूति प्रकट गरेको छ। यस विषम परिस्थितिमा बैंक तथा वित्तीय संस्थाका ग्राहक कर्मचारी र समग्र समुदायको सुरक्षा र हितलाई उच्च प्राथमिकतामा राख्न राष्ट्र बैंकले अनुरोध गरेको छ। प्रभावित क्षेत्रका सेवाग्राहीप्रति थप संवेदनशील बन्दै आवश्यक सहयोगका लागि निरन्तर प्रयासरत रहन केन्द्रीय बैंकले सम्बन्धित सबैको ध्यान आकर्षण गराएको छ। अब विदेशको समाचार। पाकिस्तानको राजधानी इस्लामाबादमा स्थित एक अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा 14 शिशुको मृत्यु भएको छ। घटनापछि प्रधानमन्त्री शहबाज शरीफले 8 अधिकारीलाई निलम्बन गरी फौजदारी कार्यवाही अघि बढ़ाउन निर्देशन दिएका छन्। प्रधानमन्त्रीले गठन गरेको समितिको प्रारम्भिक प्रतिवेदन अनुसार आगलागी बुधबार शुरू भएको थियो र करिब 2 मिनटमै वार्डभर फैलिएको थियो। वार्डमा रहेका 15 शिशु मध्ये एकजनालाई मात्र नर्सले उद्धार गर्न सकेकी थिइन्। निलम्बित हुनेमा अस्पतालका कार्यकारी निर्देशक, नवजात शिशु विभाग प्रमुख तथा आपतकालीन सेवाका महानिदेशक लगायत रहेका छन्। प्रतिवेदनले उद्धारमा ढिलाइ भएको र अस्पतालमा प्रत्यक्ष सुरक्षा तालिम तथा आपतकालीन कार्यविधि नभएको जनाएको छ। आगलागीको कारण भने अझै प्रष्ट भएको छैन। खेलकुदको समाचार। नेपाल एसीसी प्रोस प्रिमियर कप क्रिकेटको उपाधि जित्दै दोस्रो पटक एसिया कपमा पुग्ने लक्ष्यसहित मलेसिया पुगेको छ। प्रतियोगितामा नेपालले सोमबार बहरानसँग पहिलो खेल खेल्दैछ। नेपाल समूहमा बहरान, साउदी अरेबिया, मलेसिया र हङकङसँग छ। समूहका शीर्ष दुई टोली सेमी फाइनलमा पुग्नेछन्। यसपटक नेपालले नयाँ कप्तान सन्दीप लामिछानेको नेतृत्वमा प्रतियोगिता खेल्दैछ। क्यानले रोहित पौडेललाई हटाएर सन्दीपलाई एक दिवसीय टोलीको कप्तान बनाएको हो। सन्दीपले प्रतियोगिताको मुख्य लक्ष्य उपाधि जित्नु रहेको बताएको छ। नेपालले प्रतियोगिता अघि भारतकामा दुई र मलेसियामा दुई अभ्यास खेल खेलेको थियो। चारै खेलमा नेपाल विजय भएको थियो। नेपाल सन् 2023 घरेलु मैदानमा युएलाई हराउँदै प्रिमियर कपको उपाधि जितेको थियो। त्यसपछि पहिलो पटक एसिया कप खेलेको नेपालले भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गरेको थियो। यसपटक पनि उपाधि जित्न नेपालले राम्रो ब्याटिङ र विदेशी मैदानमा सुधारिएको प्रदर्शन गर्नुपर्नेछ। बहराइन पछि नेपालले साउदी अरेबिया, मलेसिया र हङकङसँग सम्म चरणका खेल खेल्नेछ। अब आजको मौसम सम्बन्धी जानकारी। हाल देशभर मनसुनी बाहेकको प्रभाव रहेको छ। मनसुनको निम्नचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेको छ। अहिले देशभर साधारणतया बादल लागिरहेको छ। कोशी प्रदेशका केही स्थान, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ। सोमबार पनि देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली तथा पहाड़ी भूभागका धेरै स्थानहरूमा मेघगर्जन मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानमा वर्षा हुनेछ। मधेश तथा कोशी प्रदेशका तराई भूभागका केही स्थानमा पनि मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। देशका पहाड़ी भूभागका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। यिनै खबर सके हामी बिहान 6 बजेको खबर संग्रहको अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। रसुवामा आएको बारीका कारण अहिलेसम्म 781 जनाको शव भेटियो। विपदका बेला तोकिए भन्दा बढ़ी भाडा नलिने यातायात व्यवसायलाई महासंघको आग्रह। पोखरा महानगर प्रमुख प्रशासकीय अधिकारी पौडेलको स्वागत। पोखरामा ल्याएका 57 शवको पोस्टमार्टम सम्पन्न। कृष्णवीर पहिरो पछि मुगलिङ काठमाडौँ सड़क कम्तीमा एक महिना बन्द हुने। काठमाडौँ धादिङ बेसी जोड्ने फुर्के खोला पुल तत्काल संचारमा ल्याउन कठिन। वैकल्पिक मार्गबाट यातायात चलाइने। विपदको विषयलाई कसैले पनि राजनीति गर्न नहुने एमाले अध्यक्षको भनाए। बाढ़ी प्रभावितको खोज उद्धार र राहतमा लेखिएको कमजोरी सुधार्न कांग्रेसको आग्रह। विपद प्रभावित क्षेत्रमा ब्याङ्किङ सेवा सुचारू गर्न र राहतमा जुट्न राष्ट्र ब्याङ्कको निर्देशन। पाकिस्तानमा अस्पतालमा आगलागी हुँदा 14 शिशुको मृत्यु। र एसिसी प्रिमियर कप क्रिकेटमा नेपाल आज बहराइनसँग भिड्दै। रेडियो सफलताले तयार पारेको बिहान 6 बजेको खबर संग्रहको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो संसार भेट्नु अहिले। नौ बजे खबर संगाल आउनेछ। हामीसँग सफलताको पाइलामा केही बेर तपाईँ सुन्न सक्नुहुन्छ विभिन्न गीत संगीतहरू रेडियो सफलता सुन्दै गर्नुहुन्छ।

0: तपाईको गाउँठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 मेगाहर्जलाई
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 मेगाहर्ज।
4: रेडियो सफलता 103.4
5: मेगाहर्ज।
6: हेर न साङ्लो बोरो, बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
7: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बोरो। जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
8: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
9: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बी एउटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847-28575, 9807-15947, 9857-32575।
10: हेलो,
11: हजुर सन्चै, कस्तो छ हजुरलाई?
12: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएरै पठाऊ है।
10: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
12: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
13: बारिस्ता, बार टेन्डर, सुसी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउसकिपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
14: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
13: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम,
15: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
14: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
13: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, सुन्दरमार्ग, चुक्लाढुङ्गा, UFO र श्री कम्प्लेक्सको बीचमा।
14: फोन नम्बर 061-57-9915।
16: बिहान बिहान कहाँ हिँड्न लाग्यौ?
17: मेरी आमै नि, घर बनाउन लाएको कुरा त तँलाई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको जाल, झोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन?
16: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
18: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम, स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
19: साथै समीक्षाको रूपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
20: सम्पर्क समीक्षा कास्ट उद्योग, प्रधान कार्यालय तथा बिक्री कक्ष, पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 061-541-984, 541-985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा, फोन नम्बर 061-525-904। अल्मुनियम मेटल उद्योग, पर्सेंग 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउ।
16: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
21: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइरहेको छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन?
16: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू, ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नि भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले
1: ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलाए भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
19: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 98 5 60 35 394।
5: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा।
22: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
23: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
22: अनि कहाँ छ छोरा यो पसल?
23: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
24: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
23: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
22: पोखरा 2 बिन्दवासिनी बस पार्क।
23: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
22: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
23: मोबाइल नम्बर 98 4 60 59 581।
22: 98 1 65 15 475।
25: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5 0 किलोमिटर।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-89-99।
2: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डीक्राफ्ट उद्योग,
3: रेनबो ह्यान्डीक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौ। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौ र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौ।
2: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
3: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौ। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
2: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
3: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
2: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98560-27599।
4: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
5: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
4: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
5: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
4: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 0161-520-179।
6: सफलता स्टुडियो टाइम।

0: itu mangga.
1: यस संसारमा असम्भव कुराहरूलाई सकारात्मक सोचले सम्भव बनाउँछ।

समय शुभ रहोस, एकदम उत्कृष्ट रहोस, तपाईका राम्रा राम्रा हर मनोकामना पूर्ण हुन्। एउटा एउटा बहानाले हामी खुशी बटुल्ने गर्दछौ, यो खुशी बटुल्दै आफ्नो जीवनमा त्यो शान्तिलाई पनि अंगालौ। त्यसले हाम्रो जीवनलाई परिपूर्ण पार्दछ, हामी सुन्दर देखिन्छौ। मन भित्रैबाट हामी गदगद भएपछि हाम्रो सबै कर्म राम्रा बन्दछन्। आज पनि उमंगमा तपाईँको नजिकै हाजिर भएकी छु मन्दिरा। यहाँहरू सम्पूर्णलाई हार्दिक शुभकामना व्यक्त गर्दै अभिनन्दन गर्दछु।

हामी प्रत्येक कुरालाई आफ्नो मन र बुद्धिद्वारा बुझ्न चाहन्छौ, तर केही यस्ता चिजहरू छन् जसलाई केवल अनुभव मात्र गर्न सकिन्छ, जस्तो तिर्खा लाग्नु र पानी पिएर तृप्त हुनु। प्रेम र आवाज।

बत्ती बाल्नुहोस्, अँध्यारो हटाउनुहोस् आफ्नो जीवनमा, सुख र शान्तिले आफ्नो जीवन जिउनुहोस्। आज म तपाईलाई जे दिन गइरहेको छु त्यो सबभन्दा अमूल्य चीज हो। तपाई जादू मन्त्र बिर्सन सक्नुहुन्छ, कुनै चीज छ भने त्यसलाई हराउन पनि सक्नुहुन्छ, तर म जे दिन गइरहेको छु यदि तपाईले यो कुरा बुझ्नुभयो भने तपाईको पूरै जिन्दगी परिवर्तन हुनेछ। यो भन्दा बहुमूल्य चीज अरू हुनै सक्दैन, किनकि यो हो कुरा विवेकको, यो हो कुरा यस जीवनको, यो हो कुरा यस जीवनमा आनन्द लिने विषयको, यो हो कुरा यो जुन जीवन रूपी उपहार तपाईलाई प्राप्त भएको छ त्यसलाई स्वीकार गर्ने बारेमा।

अनि कसले तपाईलाई यो जीवन दिए? कसले तपाईलाई यो जीवन दिए? उनले तपाईलाई यो जीवन दिए जसले सारा संसारको रचना गरेका हुन्। तपाई चन्द्रमालाई हेर्नुहुन्छ, आज म सुन्दै थिएँ त एकजनाले भन्यो, कसैले गीत गायो भने चारवटा चन्द्रमा उदाए जस्तै हुनेछ। यदि कुनै राति साँच्चै नै चारवटा चन्द्रमा उदाए भने मलाई त हाँसो उठ्यो, तुरन्तै डाक्टर कहाँ जानेछन्? मैले त चारवटा चन्द्रमा देखिरहेको छु, केही त गडबडी भयो। अनि चारवटा चन्द्रमा उदाउनु भनेको कुनै चीजको उपस्थितिमा त्यो माहौलको शोभा बढ्नु हो, माहौल राम्रो हुनु हो। यति राम्रो चीज जुन प्राप्त भएको छ, मानिसले त कल्पना पनि गर्न सक्दैन यो भन्दा राम्रो चीज उसले अरू के पाउन सक्छ। त तपाईलाई म एउटा उदाहरण दिन्छु अनि तपाई यो सुन्नुहोस्, किनकि यदि यो उदाहरण बुझ्नुभयो भने धेरै कुरा बुझ्नुहुनेछ। त म एउटा कोठा बनाउन लगाउँछु, बनाइएको छैन, बनाउन लगाउँछु। अनि त्यो कोठा एकदमै राम्रो कोठा छ, सुन्दर कोठा छ, राम्रो भन्दा राम्रो सिंहमरमरको छ त्यसको भुइँ। भित्तामा चित्रकला यस्ता यस्ता मानिसहरूको छ जो संसारमा सुप्रसिद्ध छन्। त्यसमा राम्रो भन्दा राम्रो पर्दा लगाइएको छ, त्यसमा गलैंचा जुन बिछ्याइएको छ त्यस कोठामा, त्यो यस्तो बिछ्याइएको छ कि कुरै नगरौं। त्यसमा हरेक चीजको प्रबन्ध छ। अब एकजना यस्तो व्यक्तिलाई म खोज्दछु जो साँच्ची नै निकै गरीब छ, जोसँग केही पनि छैन। हेर्नुहोस्, यस्तो व्यक्ति, यस्तो दरिद्र व्यक्ति जसले यस्तो कोठाको उसको जीवनमा कल्पना पनि गर्न सक्दैन, उसलाई म भन्छु कि म तिमीलाई एउटा यस्तो ठाउँमा लिएर जान्छु जुन अत्यन्तै राम्रो छ। अब उसलाई त्यस कोठासम्म म लिएर जान्छु। रातिको समय छ अनि रात पनि यस्तो छ, अँध्यारो, चन्द्रमा छैन, छेउ छेउमा कहीँ कतै पनि बत्ती छैन, निष्पट्ट अँध्यारो, सबै ठाउँमा अँध्यारै अँध्यारो छ। अनि ऊ त्यस कोठामा प्रवेश गर्छ, जसै ऊ त्यस कोठाभित्र जान्छ म उसलाई एउटा कुरा भन्छु कि बत्ती बाल्न नबिर्सिनु। उसले त्यो कुरा बिर्सिन्छ, अब कोठामा प्रवेश गर्छ, यताउता हेर्ने कोसिस गर्छ, उसले केही देखिरहेको त छैन, अनि के गर्न थाल्छ, हातले छाम्न थाल्छ। अब उसले हातले छाम्न थाल्छ अनि त्यहाँ एकदमै राम्रो सुन्दर भाँडो राखिएको छ सिसाको, र त्यो झर्छ

0: अब के भयो भुइँमा सिसै सिसा, अनि उसले देखिरहेको त छैन। अलि अघि जान्छ, त्यसपछि उसलाई सिसाले घोच्छ। घोच्छ कि घोच्दैन, अनि के हुन्छ? दुख्छ, पीड़ा हुन्छ, कराउँछ। अब के गरोस् बिचराले? जब खुट्टामा सिसाले घोच्यो भने अघि बढे, दुख्छ तैपनि दुख होइन त, अनि पछि गयो तैपनि दुख। अब उसले आँखा ठूलो पारेर हेर्ने कोशिश गर्छ। उसले आँखा जति उघारेर हेरे पनि, यति उघारे पनि अँध्यारो छ भने उसले केही देख्न त सक्दैन। जे होस्, यदि उसले आफ्नो खुट्टाबाट सिसा निकाले पनि ऊ कता जाला? उसले देखिरहेको छैन सिसा कहाँसम्म फैलिएको छ। अनि उसले के गरोस्? एउटै कुरा छ, के यो कोठा राम्रो छ कि छैन त्यो कुरा कहिले थाहा हुन्छ? त्यो कहिले थाहा हुन्छ? बत्ती बालेपछि। त्यसमा जुन कला छ त्यसको आनन्द उसले कहिले लिन सक्छ? त्यहाँ जुन खानेकुरा राखिएका छन् तिनलाई उसले कहिले देख्न सक्नेछ? त्यहाँ जुन पलङ राखिएको छ त्यसमा उसले कहिले सुत्न सक्नेछ? यी सारा कुरा, आनन्द लिने, चित्रकलालाई हेर्ने, खानेकुराको आनन्द लिने, पलङमा सुत्ने, सिसाबाट बच्ने, पानी पिउने, यी सबै समस्या बत्तीकै हो। त्यसो भए मेरो एउटा प्रश्न छ, तपाईँ नै हो ऊ? मैले भने गरीब गरीब जोसँग केही पनि छैन, जब तपाईँ जन्मिनु भयो तपाईँसँग के थियो? कति पैसा थियो तपाईँसँग जब तपाईँ आमाको गर्भबाट जन्मिनु भयो? कति पैसा ल्याउनु भएको थियो आफूसँग? एक कौडी पनि थिएन। सबभन्दा दरिद्र, दरिद्र दरिद्र भन्दा पनि दरिद्र, गरीब भन्दा पनि गरीब, दरिद्र दरिद्र दरिद्र दरिद्र दरिद्र भन्दा पनि दरिद्र, गरीब भन्दा पनि गरीब। यस्तो गरीब त कोही पनि छैन। र नौ महिनादेखि केही खाएकै थिएन, नौ महिनादेखि केही पनि खाएको थिएन। हेर्नुहोस्, जब म जान्छु संसारमा, मानिसहरू मसँग यही प्रश्न सोध्छन्, हजुर पानी छ कि छैन यो कोठामा? अनि म के भन्छु? बत्ती बाल्नुहोस्। जब प्रकाश हुन्छ भने तपाईँ देख्न सक्नुहुनेछ, जब तपाईँ देख्न सक्नुहुनेछ भने तपाईँका शंका आफसे आफ हट्नेछन्।
1: थप जानकारीका लागि प्रेमरावत.com अथवा 01-590-1765 र 98-43-1651 मा सम्पर्क गर्न सक्नुहुन्छ।

0: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
1: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन?
0: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू, ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नै भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौँ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
2: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौं। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 9855335394।
3: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा।
4: हेलो,
5: हजुर सन्चै, कस्तो छ हजुरलाई?
6: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
4: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
6: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
7: बारिस्ता, बारटेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउसकिपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
8: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
7: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम,
9: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
8: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने। तपाईँ हाम्रो विश्वास जित्न सफल।
7: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लाढुङ्गा UFO र ट्री कम्प्लेक्सको बीचमा।
8: फोन नम्बर 061-587-915।
10: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
11: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9556011090, 9828842020। गरिब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
10: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
12: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अङ्ग सम्बन्धी समस्याहरूको समाधान, साथै PRP, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
10: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, हाँस्दा हाच्छिउँ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दोल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
12: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोश गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
10: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
12: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 9855-28104।
10: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
13: आयो है मासु, ताजा ताजा मासु,

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट छ। पोखरा रत्नचोक, प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052 67793 97 59 50 960।

0: को सेवा गर्न को लागि तैयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल, आका हस्पिटल, पोखरा 17, घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: मठ मन्दिर,
3: गुरुकुल,
2: चैत्य गुम्बा
3: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
2: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
3: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम, पोखरा 6 बैदाम। महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
4: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौ। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ। बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौ र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौ।
3: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्गानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्गानिक फार्म।
4: हाम्रो इन्द्रेणी अर्गानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौ। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
3: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
4: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
3: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 9856275900।
5: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
6: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
5: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
6: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165536651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5, पोखरा।
7: बाँकीलाल स्पोर्ट्स, बुद्ध विशाल बजार, सिपेढुङ्गा, पोखरा। सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मनपर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुवर, सम्पर्क 9811 62983, 9855852855। सम्झनुहोस् है, बाकेलाल स्पोर्ट्स, बुद्ध विशाल बजार।
8: घर बनाउन लागेको कुरा त तराई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको जाल झोका अर्जन गर्ने समिष्ट काठ उद्योगतिर जान लागेको होइन?
9: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
10: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम, स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
11: साथै समीक्षा ग्रुपबाट

0: उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क समीक्षा काष्ठ उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 0161 541 984 541 985। उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा, फोन नम्बर 0161 525 904। स्टील आल्मुनियम मेटल उद्योग पर्सेंट 5 पोखरा राधाकृष्ण मार्ग, गुणस्तरीय सामान रोजौ, असल उपभोक्ता को परिचय दिऊ।
2: हार्दिक निमन्त्रणा। विगतका वर्षहरू जस्तै यस वर्ष पनि श्रीकृष्ण प्रणामी मन्दिर रत्नचोक पोखरामा यही 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्रीकृष्ण जन्माष्टमी सम्म चलिरहने श्रीमद वितक तथा श्रीकृष्ण कथा प्रवचन धर्म प्रचारक साधक राज रसिक महाराज ज्यूको मुखार विन्दबाट वाचन हुन गइरहेको संगीतमय कथा प्रवचनमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
3: नियमित संगीतमय कथा प्रवचन 2083 श्रावण 18 गते देखि भाद्र 19 गते श्रीकृष्ण जन्माष्टमीको दिन सम्म बिहान 11 बजे देखि, साथै भाद्र 19 गते श्रीकृष्ण जन्माष्टमीको अवसरमा बिहान रक्तदान कार्यक्रम लगायत कृष्णमय भजन कीर्तन प्रवचन सहित राति 12 बजे सम्म विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ।
2: स्थान श्रीकृष्ण प्रणामी सेवा समिति रत्नचोक पोखरा 8।
4: श्री कृष्ण गोविंद हरे मुरारी, हे नाथ नारायण वासुदेव।
5: होइन न अगाडि मूर्ति छ न त केही पूजाको सामग्री छ, त्यसै के को श्रीकृष्ण श्रीकृष्ण भनिरहेको नि।
6: अब राम्रा राम्रा देवताको मूर्ति पाउन त ठाउँ छैन, अनि यसै नभनेर के गर्नु त।
5: नेपाल आर्ट्स एन्ड मूर्ति कलामा जानु न, यसरी बोर बनाउनै पर्दैन नि।
7: हजुर, आफ्नै अर्डर बमोजिम विभिन्न देवी देवताको मूर्ति, नागको मूर्ति, बसाहा, शालिक, मन्दिरको गजुर लगायतका आकर्षक तथा कलात्मक मूर्ति होलसेल तथा खुद्रा मूल्यमा आवश्यक परे हामीलाई सम्झनुहोस्। सम्पर्क नेपाल आर्ट्स मूर्ति केन्द्र, पोखरा 2 नालामुख, कलाकार बाबुराम बस्ताकोटी। सम्पर्क नम्बर 9841 75 694, 9811 24 824।
8: स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर। आउनुहोस्, कक्षा 12 इक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको दोस्रो तला, फोन नम्बर 0161 571 430, 9556 580 443। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।

0: समय सन्दर्भ समय सान्दर्भिक विषय वस्तु माथिको अन्तर संवाद कार्यक्रम समय सन्दर्भ सामाजिक
1: समाजमा साँच्चै जाने एउटा सद्भाव अमन चयन साँच्चै शान्ति गराउने एउटा वातावरणको मुख्य चाहिँ दायित्वहरूको शान्ति समितिको रहेको हुन्छ।
2: तर अहिले शिक्षामा धेरै दागहरू देखिएका छन्।
3: आफ्नो बच्चा राम्रो होस्, स्वस्थ होस्, सुगठित होस् भन्ने सबैले चाहन्छन्।
0: आर्थिक
4: सहल पर्यटन र राम्रो विकासको पर्यटन सुरु हुने हुँदा अहिलेको घाटा नाफा ठिकै छ।
5: किसानको आफ्नै कृषि बजारलाई व्यवस्थित समयजी ढङ्ग लानुपर्छ भन्ने कुराहरू छ।
0: राजनैतिक
6: नेपालको राजनीतिक अवस्था हिजो आएको हुरी र पानी जस्तो छ।
7: मदन भण्डारी भाइ साथै अन्य नेपालको कम्युनिस्ट आन्दोलनलाई जोगाइ राख्ने एउटा प्रणेताको रूपमा हामीले सम्झने गर्छौँ।
0: मानव अधिकार र पत्रकारिता
6: जति चाहिँ हामीले आशातीत रूपमा मानव अधिकार अवस्थामा सुधार आउनुपर्ने हो त्यो आइ नरहेको चाहिँ हामीले पाइरहेका छौँ।
8: पत्रकारिता क्षेत्रको क्षमता अभिवृद्धिको लागि पनि महासंघले जोड दिनुपर्ने आवश्यकता छ।
0: तपाईँसँगको प्रत्यक्ष साक्षात्कार कार्यक्रम समय सन्दर्भ प्रत्येक दिन बिहान 7:30 बजे मात्र रेडियो सफलता 103.4 MHz मा कार्यक्रम समय सन्दर्भ।

0: नमस्कार। कार्यक्रम समय सन्दर्भ सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम समय सन्दर्भ आउने गर्दछ। हरेक दिन बिहान 7:30 बजेदेखि कार्यक्रम समय सन्दर्भमा हामी सान्दर्भिक विषयवस्तुमा कुराकानी गर्दै आएका छौं र गर्नेछौ। कार्यक्रम समय सन्दर्भमा
1: हामीले आज छलफल गर्नेछौ लायन्स क्लबले गरिरहेका गतिविधिको बारेमा। लायन्स क्लबले समाजमा स्वास्थ्य, शिक्षा, विपद व्यवस्थापन र गरिबी न्यूनीकरणमा महत्वपूर्ण योगदान दिँदै आएको छ। यही विषयमा रहेर हामी छलफल गर्नेछौ। छलफलका लागि आज हामी सहभागी हुनुहुन्छ लामो समयदेखि लायन्स क्लबमा लागि पर्नुभएका व्यक्तित्व लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट 325 श्याम नेपालको प्रथम भाइस डिस्ट्रिक्ट गभर्नर हुनुहुन्छ अधिवक्ता लायन किशोर बराल। उहाँसँगको कुराकानी लिएर आएका छौ। त्यसपछि आज कार्यक्रममा हार्दिक स्वागत। हजुर, लामो समयदेखि लायन्सको यो अभियानमा लाग्नुभयो। लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट 325 श्याम नेपालको प्रथम गभर्नर भाइस गभर्नर बन्नुभएको छ। यो जिम्मेवारीलाई चाहिँ कसरी लिनुभएको छ?
2: सर्वप्रथम त यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, यहाँ लगायत सम्पूर्ण टिमलाई जसले सामाजिक सेवामा अनवरत रूपमा लागेको एउटा संस्था, सामाजिक संस्था जसमा सामाजिक मन भएका व्यक्तिहरू मिलेर सामाजिक कामहरू सम्पादन गर्ने गर्छन्। त्यसले कसरी काम गरिरहेको छ, के भइरहेको छ भन्ने कुरा एउटा चासोको विषय सबैमा पुर्याउनुपर्छ भन्ने किसिमबाट मलाई आमन्त्रण गर्नुभयो। परि हिसाबले यो एकदमै जिम्मेवारीपूर्ण छ। लायन्स एउटा त्यस्तो संस्था हो जसले भोलिन्टियरली समुदायमा काम गरिरहेको हुन्छ। भोलिन्टियरली काम गर्दाखेरि पनि नेतृत्वमा रहेका व्यक्तिलाई त्यसलाई अगाडि बढाउनको लागि योजनाहरू ल्याउने, त्यसको सम्पादनमा सहभागिता जुटाउने, आर्थिक व्यवस्थापन गर्ने, निकै चुनौतीपूर्ण कामहरू छन्। त्यसलाई एउटा लामो समयदेखि लायन्समा लागेको एउटा लायन्स कर्मीको हिसाबबाट त्यसलाई एकदमै जिम्मेवार रूपमा चाहिँ लिएको छु। त्यसलाई आगामी वर्ष मेरो टेनरको लागि एउटा योजना बनाएर अगाडि बढ्ने गरी चाहिँ प्लानिङमा छु, प्लानिङ गरिरहेको छ।
1: कुनै पनि संस्थामा मान्छे आउने जाने भइराखेकै हुन्छ। लायन्सको तपाईँको यात्राको सुरुवात चाहिँ कसरी भयो?
2: त्यसको लागि सर्वप्रथम त लायन्स कसरी स्थापना हुन्छ भन्ने कुरा जोड्यो भने त्यसले सार्थकता होला भन्ने लाग्छ। लायन्स एउटा अन्तर्राष्ट्रिय संस्था हो। 1917 अमेरिकाको सिकागोमा एउटा मेलविन जोन भन्ने व्यक्तिले

0: जोडिएका व्यक्तिहरू सडकमा चाहिँ खान बस्न नपाउने अवस्थामा आइसकेपछि एउटा मानवीय सेवाबाट काम गर्ने एउटा त्यस्तो संस्थाको स्थापना गर्नुपर्छ भन्ने अवधारणा चाहिँ मेलिन्जोले ल्याउनुभयो। त्यो उच्च घरानाका व्यक्तिहरू जो व्यावसायिक किसिमले काम गर्थे र आफ्ना व्यावसायिक समस्याहरू साझा बनाउँथे उनीहरू बस्दाखेरि एक एक डलरबाट सुरु भएको यो अभियान बिस्तारै देशभर फैलिँदै दे गयो र 1920 क्यानाडा गएपछि अन्तर्राष्ट्रिय बन्यो र नेपालमा पनि 1971 पूर्व प्रधानमन्त्री मातृका प्रसाद कोइराला संस्थापक भई यो संस्था चाहिँ भित्रियो। भित्रियो सँगसँगै यसले एउटा मानवीय सेवाको लागि कसैको भर नपरिकन आफू आफू मिलेर जसले गर्नको लागि इच्छा राख्छन् उनीहरू मिलेर एउटा सेवाको कामहरू गरौँ भन्ने किसिमबाट यो संस्थाको स्थापना भयो र यसले अहिले समुदायमा चाहिँ थुप्रै सामाजिक कामहरू गरिरहेको छ जहाँ जे आवश्यक देख्छ।
1: हजुर हजुर
0: ले ठ्याक्कै बाटोर यही गर्छ भन्ने चाहिँ छैन तर जहाँ चाहिँ आवश्यकता महसुस गर्छ शिक्षाको क्षेत्रमा स्वास्थ्यको क्षेत्रमा लगायत थुप्रै क्षेत्रमा चाहिँ यसले काम गरिरहेको छ र यसलाई यसको मेम्बरसिप बढ्ने कसरी आकर्षित भयो भन्दाखेरि लायन्स क्लबमा पोखरामा लायन्स क्लब पोखरा चौतारी भन्ने एउटा संस्था थियो म ठ्याक्कै स्कुली जीवन पार गरेर अब आफ्नो क्यारियर बनाउने अभियानमा थिएँ 2009 ताका हो हामीले मन्टेश्वरी विद्यालय पनि त्यो बेला सुरु गर्दैथ्यौँ अनि त्यसपछि समुदायमा काम गरिरहेको आफ्नो अनुभव म त्यो बेलामा स्थानीय क्लब स्वयंसेवी क्लबमा अध्यक्षको रूपमा थिएँ र एउटा स्थानीय तहमा सामाजिक काम गरिरहेको व्यक्ति एउटा लायन्सको माध्यमबाट अन्तर्राष्ट्रियसँग जोडिने अवसर मलाई मिल्यो र त्यो क्लब फर्मेसन गर्ने क्रममा चाहिँ मैले क्लबसँग जोडिन पुगेँ त्यसपछि चाहिँ मेरो यात्रा चाहिँ अगाडि बढ्यो।
1: यति लामो निरन्तर लागेपछि एउटा नेतृत्वमा पुग्न पनि सफल भइदो रहेछ नेतृत्वमा आउनुको प्रेरणा चाहिँ के हुन्छ नि आउने जाने भइरहेको हुन्छ
0: हो अब नेतृत्वमा यस्तो हुन्छ अब म पहिला जोइन हुने बित्तिकै म लायन्सको नेतृत्व नै गर्छु योजना बनाउने एउटा तहसम्म पुग्छु भन्ने मेरो त्यस्तो कुनै योजना थिएन तर जब म लायन्समा प्रवेश गरेँ 2009 प्रवेश गरेको त्यसपछि त्यहाँ देख्दाखेरि थुप्रै कुराहरू चाहिँ त्यहाँ फिल गर्ने अनुभव पाएँ लाग्दा सामाजिक कामहरू गर्ने क्रममा लायन्सले सामाजिक कामहरू गर्न मात्रै सिकाउँदैन यसले नेतृत्व विकासको लागि पनि सिकाउँछ यसले प्रदान गर्ने ट्रेनिङहरू लिने अवसर पाएँ अन्तर्राष्ट्रिय ट्रेनिङहरूमा पनि सहभागी भएँ त्यसपछि मलाई यसले चाहिँ बाँध्दै बाँध्दै लग्यो अनि बाँध्दै बाँध्दै लगेपछि एउटा भित्र एउटा जोस जाँगर एउटा चाहिँ उत्साह चाहिँ बिस्तारै भरिँदै जाँदो रहेछ त्यसपछि यहाँभित्र रहेर नेतृत्वमै रहेर योजना बनाएरै काम गर्छु भन्ने अभिलाषा बिस्तारै बनाउँदै गयो विगत 6-7 वर्ष अगाडिदेखि मात्र अब म नेतृत्व गर्छु भन्ने स्तरमा पुगिसकेपछि अनि मैले आफ्नो योजना बनाएर अरू व्यवसायिक हिसाबबाट अरू पारिवारिक हिसाबबाट पनि आफूलाई छुटकारा दिँदै यसको नेतृत्वको यात्रा चाहिँ मैले अगाडि बढाएँ। व्यस्त अब हाम्रो डिस्ट्रिक्टको कुरा गर्दाखेरि 153 क्लबहरू छन् 153 क्लबले वर्षभरिमा हजारौँ कामहरू गर्छन् सामाजिक कामहरू सामाजिक कामहरूको साथसाथमा यसले लिडरसिपका फेलोसिपका अरू थुप्रै कार्यक्रमहरू पनि सम्पन्न गर्छन् देशभित्र बाहिर चारैतिर यसका कार्यक्रमहरू सम्पन्न हुन्छन् र कुनै न कुनै कार्यक्रमहरू कुनै न कुनै दिन परिरहेको हुन्छ त्यस कारणले गर्दा व्यस्त चाहिँ निकै भइन्छ अब यो व्यस्तता चाहिँ फेरि आफ्नो रोजाइ भयो यसमा चाहिँ खुसी देखेर लागेको
1: यो लायन्सले विश्वभर गर्दै आएको मानवीय सेवाका थुप्रै कामहरू लायन्सले गर्दै आएको छ त्यस धेरै कामहरू गरिरहँदाखेरि मानवीय सेवाको मूल भावना चाहिँ के हो
0: मानवीय सेवाको भावना भन्दा नि हामीले अघि मैले जोडेँ अलिकति लायन्सको स्थापना मानवीय सेवा गर्नको लागि मानवीय हिसाबबाट मानवले मानव रक्षा गर्नको लागि कुनै एउटा त्यस्तो संस्थाको स्थापना गर्नुपर्छ जसले विपदमा परेका व्यक्तिहरूलाई या भनौँ हुने खानेहरूले भएकाले नभएकोलाई मानवीय हिसाबबाट सेवा गर्ने संस्थाको स्थापना गर्नुपर्छ भन्ने यसको अवधारणा सुरु भयो त्यो सँगसँगै अहिले पनि हामीले मानव सामान्य काहीँ एउटा घटना घट्यो अनि त्यहाँ चाहिँ बाढी पहिरो गयो परिवार विस्थापित भयो अब त्यसलाई हामीले एउटा प्रक्रियाबाट जाने हो भने स्थानीय तह पुग्न पर्यो मुचुल्का उठाउनु पर्यो त्यसको योजनाको लागि काहीँ न काहीँ पेश गर्नु पर्यो अनि बल्ल त्यो परिवारको उद्धार हुन्छ तर त्यही क्षेत्र उद्धार गर्नको लागि कुनै एउटा लायन्स कर्मीलाई मनमा लाग्यो कुनै क्लबले फेला पार्यो भने क्लबमा लगेर कुरा गर्छ साथीहरू पैसा उठाउँछन् र त्यो व्यक्तिलाई चाहिँ घर बनाउने र उद्धार गर्ने काम चाहिँ तुरुन्तै तत्कालका तत्काल हुन्छ भने राहत भनेको उतिखेरै हुनुपर्छ अनि यी राहतहरू चाहिँ दिनको लागि आहतमा परेकाहरूलाई राहत दिनको लागि तत्काल काम गर्नको लागि चाहिँ यो संस्था हो नत्र हाम्रो पनि आफ्नो पेसा व्यवसाय छ परिवार छ हामी आफ्नो काम गरिरहेका हुन्छौँ तर जब समस्या देखा पर्छ हामी चाहिँ एक्सनमा आउँछौँ
1: हजुर अहिले चाहिँ प्राथमिकतामा पारेर जस्तै हुन त भनिहाल्नुभयो ठ्याक्कै यही छ भन्ने छैन होइन जहाँ आवश्यकता पर्छ त्यहाँ पुगिन्छ अहिले नेपालको सन्दर्भमा चाहिँ लायन्सले प्राथमिकता दिनुपर्ने सामाजिक क्षेत्रहरू कुन कुन हुन् जस्तो लाग्छ
0: अझै पनि देशका थुप्रै भूगोलहरूमा स्वास्थ्यको अवस्था जर्जर नै छ शिक्षाको अवस्था जर्जर नै छ यी सबै समस्याहरूलाई पार गर्नको लागि जहाँ जहाँ लायन्स कर्मीहरू छन् लायन्सले काम गरिरहेको छन् अब जस्तो कुनै क्षेत्रमा स्वास्थ्यको अवस्था जर्जर छ भने त्यहाँ रहेका लायन्स कर्मीहरू मिलेर स्वास्थ्य अवस्थालाई न्यूनीकरण गर्नको लागि एउटा थायी रूपमा निकास गरिनको लागि चाहिँ लायन्सले काम गर्नुभन्दा पनि तत्कालको चाहिँ व्यवस्थापन गर्नको लागि लायन्सले काम गरिरहेको छ जस्तो विद्यालयको अवस्था विद्यालय हामी गयौँ भने सरकारी विद्यालयहरू जहाँ ड्रेसको अभावमा बच्चाहरू पढ्न पाइरहेको छैनन् कि हामीले शिक्षाको लागि सरकारले इक्विपमेन्टहरू राखेको छ टिचरहरू राखेको छ सबै गरेको छ तर एउटा झोला नभएको कारणले गर्दा पढ्न पाइरहेछन् बच्चाहरूले त्यो क्षेत्रमा चाहिँ काम गरिराख्ने यसलाई जसरी देखिन्छ देखिएको समस्या समाधान गर्ने गरी चाहिँ काम गर्न जरुरी छ सबैजना त्यही हिसाबले काम गरिरहनु भएको छ
1: हजुर हजुर अहिले भनेपछि एकदमै थुप्रै कामहरू भएका छन् जस्तै देखिने गरी भएका कामहरू लिनुपर्दाखेरि नाम लिनुपर्दा ठुल्ठुला प्रोजेक्टहरू पनि त आएका छन् के के छन्
0: तपाईँले आँखा हस्पिटलहरू तपाईँले देख्नुभयो समुदायमा जाने भने जस्तो देशको कुनै पनि भागमा आँखा हस्पिटलहरू देख्नुभयो भने त्यो आँखा हस्पिटलमा कि त्यसको भौतिक निर्माणको लागि कि त्यसको इक्विपमेन्टको लागि वा त्यसको वृद्धि विकासको लागि लायन्सले कुनै न कुनै साइडबाट काम गरिरहेको हुन्छ त्यसपछि यो आँखाको सेक्टरमा अब काम गर्न त्यति धेरै आवश्यकता छैन भनिसकेपछि अहिले लायन्सले चाहिँ यो मिजल रुबेलाको लागि चाहिँ मिजल रुबेलाको खोपको लागि र अन्य व्यवस्थापन गर्नको लागि ठुलो रकम चाहिँ लायन्स अन्तर्राष्ट्रियबाट ल्याएर लगानी गरिरहेको छ र हामीले रिसेन्टली हेर्नुपर्दा भूकम्पको अवस्थामा थुप्रै विद्यालयहरू चाहिँ भूकम्पको मारमा परे र ती विद्यालयहरूलाई पुनस्थापन गर्नको लागि चाहिँ लायन्सले अन्तर्राष्ट्रिय फन्ड ल्याएर एसिआई मार्फत अन्तर्राष्ट्रिय फन्डहरू ल्याएर चाहिँ त्यसले काम गरेको छ र स्थानीय तहमा क्लबहरूका हिसाबबाट डिस्ट्रिक्टका हिसाबबाट कुरा गर्ने भने त्यस्तो कुनै पनि विद्यालय छैन होला लायन्सले प्रत्यक्ष अप्रत्यक्ष रूपमा शैक्षिक सामग्रीदेखि लिएर भौतिक संरचना निर्माणदेखि लिएर थुप्रै कुराहरूमा चाहिँ यसले सहयोग गरिरहेको छ र एउटा बालबालिकाहरूलाई भोजन गृह निर्माण गर्ने सवालमा त्यो अन्तर्राष्ट्रिय प्रोजेक्ट नै छुट्याएको छ त्यो अङ्ग रिलिफ गर्ने त्यो क्षेत्रमा पनि लायन्सले काम गरिरहेको छ र हामीले आवश्यकता महसुस भएको अवस्थामा र कम्युनिटीले हामीलाई सपोर्ट गरेको अवस्था प्रोजेक्टहरू पनि त्यसै आउँदैन त्यसको लागि कम्युनिटीले केही न केही रकमहरू चाहिँ टोकन मनीको रूपमा राख्नुपर्ने हुन्छ त्यस्तो थुप्रो प्रोजेक्टहरू लिएर आउन सक्छ ती कामहरू चाहिँ अहिले भइरहेका छन् अहिले हाम्रो डिस्ट्रिक्टको सवालमा भाषामा एउटा करिब 1.5 करोड बराबरको प्रोजेक्ट चाहिँ सुरु भइरहेको छ त्यो भवन निर्माणको काम र अस्ति भर्खर हामीले यो वालिङमा एउटा विद्यालय छ त्यो विद्यालयमा त्यो किचन कोठा निर्माण गर्नको लागि करिब 1.5 करोड बराबरको प्रोजेक्ट ल्याएर हामी त्यहाँ काम गर्दैछौँ अस्ति भर्खर टेन्डर अगाडि बढेको छ र यस्ता विभिन्न कुराहरू सबै तहहरूमा चाहिँ यसले काम अगाडि बढाइरहेको छ सबै डिस्ट्रिक्टहरूले त्यही अनुसार काम गरिरहेको छ
1: हजुर अघि पनि मैले भने जस्तै स्वास्थ्य शिक्षा विपद व्यवस्थापन वातावरणको क्षेत्रमा होइन गरिबी न्यूनीकरणमा लायन्सको योगदानलाई चाहिँ कसरी सम्झिनुहुन्छ
0: यो हामीले एक त यो भोलिन्टियर अर्गनाइजेसन हो हामीले जति पनि अन्तर्राष्ट्रिय पहलबाट हाम्रो इनिसिएसनमा कामहरू गर्छौँ त्यो चाहिँ कामहरू गर्दाखेरि हामीले पाउने फिडब्याक र त्यसले हामीलाई एकदमै प्राउड फिल हुन्छ होइन त्यही प्राउड फिल हुनका कारणले गर्दाखेरि हामीलाई निरन्तर लाइफमा लाग्नलाई प्रेरित पनि गरिरहेको हुन्छ त्यसले गर्दा नेतृत्वसम्म पुग्ने एउटा चाहिँ महत्त्वपूर्ण कसी भनेको मेरो त्यो पनि हो जब हामी समुदायमा काम गर्नको लागि प्रतिबद्ध भएर लाग्छौँ जब केही कुरामा चाहिँ हामीले एउटा यसलाई त इन्डिभिजुअल इफोर्ट भन्दा पनि जस्तो हामी हाम्रो क्लबमा 70 जना छौँ हाम्रो डिस्ट्रिक्टभरि 35 जना छौँ 35 जना भोलिन्टियरहरू मिलेर एउटा टिमवर्क बनाएर एउटा प्लानिङ गरेर गर्ने हो भने त केही मान्छेहरू मिल्दाखेरि कति धेरै परिवर्तन ल्याउन सकिन्छ होइन, यदि धेरै मान्छेहरू मिलेर गर्दाखेरि त राम्रो परिवर्तन ल्याउन सकिन्छ। एउटा सामाजिक हिसाबबाट समाजमा देखा विकृति विसङ्गतिले गर्दा सबै कुराहरू चाहिँ राम्रोसँग अगाडि बढ्न सकिन्छ भन्ने लागेर नै यो टिममा आबद्ध भयो र यसलाई चाहिँ सेवाको काम गर्दा हुने प्रतिफल भनेको चाहिँ हामीले आत्मसन्तुष्टिलाई लिएका छौँ। त्यो आत्मसन्तुष्टिले हामीलाई थप अरू काम गर्नलाई प्रेरणा दिन्छ र लामो समय अब अहिले सामाजिक कामहरू विभिन्न

0: सबै कुराहरू गर्न सक्छौँ। मानौ भोलि मलाई केही समस्या पर्दाखेरि यो साथी मलाई काम लाग्छ भन्ने कुराको चाहिँ ग्यारेन्टी चाहिँ यो क्लबभित्रको फेलोसिप र साथीभाइ बिचको सम्बन्धले दिन्छ। यस्ता थुप्रै उदाहरणहरू छन् जसलाई हामीले हामीलाई चाहिँ साथी हुनाले लाइन्समा हुनाले चाहिँ तैँले के पाउँछस् भन्ने कुरा कसैले सोध्यो भने सेयर गर्ने थुप्रै उदाहरणहरू छन्। जस्तै एउटा दुईवटा उदाहरणहरू जस्तो हाम्रो एकजना क्लबमा एकजना साथी हुनुहुन्थ्यो योगेन्द्र बस्ने, उहाँले विद्यालयमा पढाउनुहुन्थ्यो रत्नज्योतिबाट ज्ञान बाबा पढाउन जाने बेलामा यो पर्सियाङमा एउटा पुटो ढलेर एक्सिडेन्ट भयो। उहाँको एक्सिडेन्ट भइसकेपछि अब उहाँलाई चाहिँ 19 पोका चाहिँ फ्रेस ब्लड चाहिने भयो, त्यो बुटोको चाहिँ पिपलको आँगा चाहिँ पेटमा कुसे थियो उहाँको, र उहाँलाई चाहिँ बजाउन निकै कठिन अवस्था थियो। र उहाँ चाहिँ कता कता चाहिँ अलायन्सको मेम्बर भन्ने थाहा भइसकेपछि हामीसँग पनि खबर आयो। आएपछि हामीले एक डेढ घन्टाको अवधिमा त्यो 19 पोका फ्रेस ब्लड चाहिँ हामीले म्यानेज गर्यौँ कि। त्यो यो सामाजिक काम गर्नको लागि मात्रै होइन रहेछ, हामीलाई पनि हो रहेछ भन्ने कुरा चाहिँ यसले चाहिँ देखाउँछ, र यसले टिमोर कस्तो छ भन्ने कुरा पनि यसो देखाउँछ। नत्र एक डेढ घन्टामा 19-30 पोका रगत कलेक्सन गर्ने भनेको चाहिँ यो जोक चाहिँ होइन। त्यस कारणले गर्दाखेरि यो एउटा ठुलो अर्गनाइजेसन, यहाँ अब थुप्रो मानिसहरू जो माग्दै हिँड्नु परेन क्या, ती चाहिँ दिनको लागि रेडी भएर बस्छन्, भनौँ न काहीँ केही पर्यो भने हामी गर्छौँ भनेर बसिरहेको हुन्छन्। केही गर्छौँ भनेर बसेको समुदायमा केही समस्याहरू पर्ने बित्तिकै ती समस्या सबैका साझा हुने भए, त्यसले गर्दा यसलाई हामीले नेक्स्ट फ्यामिलीको रूपमा लिन्छौँ। र केही कुराहरू पर्दाखेरि त्यो फ्यामिलीमा गऱ्यो भन्यो भने चाहिँ समाधान हुन्छ भन्ने चाहिँ हामीले विश्वास दिन्छौँ। त्यो सबैलाई त्यो किसिमको विश्वास छ।
1: केही कुराहरू पनि आउँछन्, अलि महँगो छ, पैसा धेरै तिर्नुपर्छ भन्ने खालका कुरा पनि आउँछन् कि नयाँ व्यक्तिहरू आउन चाहनुभयो भने। एउटा युवा अवस्थामा तपाईँले भन्नुभयो नि भर्खर करियर सुरु गरिरहेको थिएँ लाइन्समा लागे भन्नुभयो, यसरी नै लाग्न चाहने व्यक्ति तर चाहिँ

भनेर त्यहाँ प्रयोग गर्न सक्नु पर्यो र त्यहाँबाट पाउने लिडरसिप जस्तो मैले अहिले समुदायमा चिनेका मान्छेहरूलाई मैले 100% राखेँ भने अहिले मसँग जोडिएका 75% मान्छेहरू लायन्सबाट छन् कि लायन्समा तपाईँको एकदमै ठूलो घरानादेखि लिएर सानो घरानासम्मका एकदमै सरकारी हिसाबले सरकारी तवरले एकदमै उच्च अवधामा पुगेका थिए सामान्य मान्छेहरू सबैको सङ्गम भनेर चाहिँ हामीले लायन्सलाई दिन्छौँ र यो वार्षिक 50 डलर भनेको चाहिँ नेपाली हिसाब गर्दा 75 आउँछ वर्षको 75 भनेको त्यति ठूलो रकम हो भन्ने चाहिँ मलाई लाग्दैन र केही कुराहरू चाहिँ अलिअलि लायन्समा लागेर सबै कुराहरू लायन्सका नबुझेर लायन्स छोडेका साथीहरू पनि समुदायमा हामी देख्छौँ उहाँहरूले गर्ने कुरा चाहिँ लायन्स महँगो छ भड्किलो छ भन्ने नै हुन्छ धेरै कुराहरू र पनि यो भड्किलो चाहिँ अब हामीलाई त त्यो कहीँ लाग्दैन अब यदि यो महँगो नै हुन्थ्यो नसक्ने नै हुन्थ्यो भने लामो समयदेखि बोलिन्थ्यो त्यो मैले पनि काम गर्न सक्थिनँ होला म एउटा मध्यम वर्गीय परिवारकै सदस्य हो म मात्रै होइन मेरो म्याम पनि 15-16 लाइन वर्ष 15-16 नौबाट म लागेँ 15-16 मैले म्यामलाई पनि लाइन्समा ल्याएको छु उहाँको पनि लिडरसिप विकास भइरहेको छ उहाँ आफ्नो व्यवसाय चलाइरहनु भएको छ र पनि लाइन्समा पनि उत्तिकै लागिरहनु भएको छ यो भड्किलो पनि होइन समय धेरै दिनुपर्ने पनि होइन एउटा मानवीय हिसाबबाट केही गरौँ भन्ने किसिमबाट जसरी हामी एउटा समुदायमा भइसकी समुदायप्रतिको हाम्रो जिम्मेवारी रहन्छ समुदायका विकास निर्माणमा हामी जोडिन्छौँ समुदायमा कहीँ चौतारो निर्माण गर्नु पर्यो भने 5-10 हजार हामी खुसीले दिन्छौँ त्यही नै हो यो पनि त्यही नै हो त्यही किसिमको चाहिँ एउटा सत्कर्मको लागि चाहिँ हामी लाग्ने हो त्यसको लागि एकदमै महँगो छ भन्ने कुरा चाहिँ यो भाष्य विकास मात्रै भए हो यो पहिला आउने बेलामा यो उद्योगी व्यवसायीहरूबाट नेपालमा प्रवेश गर्यो प्रवेश गरिसकेपछि लेख्दाखेरि हामीलाई पनि म पनि पहिला लाग्ने बेलामा यो त एकदम धनाढ्य मान्छेहरू मात्रै लाग्ने संस्था हामी कसरी लाग्न सकिन्छ र भन्ने लागेको थियो अब अहिले देखिराख्नु भएको छ 2009 म लागिरहेको छु मलाई कहिल्यै पनि त्यो पैसा त्यहाँ खर्च भएर गरिब भएको महसुस भएको छैन म झन् धेरै धनी भएको

0: ठुलो हो कि यसले रेस्पोन्स गरेन भन्ने टाइपको कुराहरू चाहिँ आउन सक्छन्, तर समुदायमा त्यो आउँदैन होइन। समुदायमा चाहिँ चिनिरहेकै जानिरहेकै हुन्छ, टाढैबाट चिनिन्छ अनि आफै गएर बोलिन्छ बोलाइन्छ हुन्छ। त्यो हुँदाहुँदै पनि अहिले धेरै कुराहरू चाहिँ नेतृत्वमा जाने क्रममै दुई तीन वर्ष अगाडिदेखि अलमोस्ट कार्यक्रमहरू सहभागी हुन हुँदाखेरि अहिले चाहिँ अलिक कम छ। नत्र भने मान्छेको त्यो पर्सेप्सन चिन्नको लागि बुझ्नको लागि केही समय चाहिँ लाग्यो, त्यसले गर्दा अलि अस्तिलो बनायो। अब अहिले चाहिँ त्यो धेरै सहज छ र पनि अस्तिलो चाहिँ सधैँ कायम नै छ।
1: यो चाहिँ फरक भयो। चुनौती चाहिँ मुख्य चुनौती चाहिँ के देखिन्छ ठुलो संस्थामा नेतृत्व गरिरहँदाखेरि?
0: नेतृत्व चाहिँ एउटा त्यस्तो कुरा रहेछ जसलाई जो पनि त्यो स्थानमा त्यो तहमा पुग्न चाहने पुग्न जाने इच्छा अभिलाषा राख्ने हुन्छ। अब हामीले के हुन्छ भने म दुई वर्ष अगाडिदेखि अब 27-28 को लागि गभर्नर हो भनेर एउटा योजनाको साथ अगाडि बढेको छु र 27-28 म गभर्नर हुँदाखेरि मैले एउटा आफ्नो क्याबिनेट बनाउनु पर्ने हुन्छ, उसलाई पदीय हिसाबले जिम्मेवारी बाँडफाँड गर्ने गरी नेतृत्वको जिम्मेवारी, फेलोसिपको भाइचारा विकास गर्ने जिम्मेवारी, सामाजिक काम गर्ने, अन्तर्राष्ट्रिय सम्पर्क गर्ने, सोसियल मोबिलाइज गर्ने, यी थुप्रै कार्यक्रमहरूमा विभिन्न कमिटीहरू बनाउनु पर्ने हुन्छ। अभियसली त्यो कमिटीमा मैले सबैजनालाई राख्न सक्ने अवस्था पक्का पनि रहँदैन होइन। त्यो एउटा मलाई एकदमै ठुलो चुनौतीको रूपमा छ, काम पनि लिनु छ, काम गर्नु पनि छ, समेट्नु पनि छ, सबैजना भोलिन्टियरले लाग्नु पनि भएको छ र फेरि सबैलाई समेट्नु पनि सकिँदैन। त्यो एउटा निकै चुनौतीको रूप सामना चाहिँ मैले 27-28 त्यसको लागि म मेन्टली प्रिपेयर पनि छु र एउटा टिम बनाउनको लागि बुझ्दै पनि हिँडिरहेको छु। कार्यक्रममा जाँदाखेरि फिडब्याक पनि लिइरहेको छु, जो देख्यो भने सक्षम लाग्छ यसलाई क्याबिनेटमा राख्नुपर्छ होला भन्ने लाग्छ होइन। अब त्यो मान्छेलाई त्यहाँबाट छुटाउनु पर्दाखेरि चाहिँ फेरि मैले कस्तो खप्नुपर्ने त्यो पनि चाहिँ मेन्टली एउटा सोचाइमा छु। जे होस् चुनौती थुप्रो छन् र पनि त्यसलाई एउटा राम्रोसँग प्लानिङ गरेर साथीहरूलाई अन्डरस्ट्यान्डिङ कायम गर्न सकियो भने त्यसलाई पार लाउन सकिन्छ भन्ने आत्मविश्वास नै छ।
1: तपाईँ नेतृत्वमा गएपछि कहीँ पनि नेतृत्व गरेपछि केही न केही नयाँ गर्नुपर्छ भन्ने सोच भएको व्यक्तित्व पनि हो। जस्तै लायन्स क्लब मार्फतै स्थानीय सरकार, निजी क्षेत्र र सामाजिक संस्थासँगको सहकार्य मार्फत के गर्न सकिन्छ जस्तो लाग्छ?
0: अब गभर्नर आफ्नो गभर्नर कार्यकालमा सबैले एउटा एउटा थिम एउटा एउटा योजना लिएर आउनुहुन्छ। यो सेवाको काम गर्ने संस्था हो, सेवा क्लबहरूले आफू खुसी गरिरहेको छन्, यसलाई चाहिँ सेवालाई प्राथमिकतामा राखेर चाहिँ यसले कामहरू अगाडि बढाइरहेको छ। र मलाई लागेको अझै पनि भाइचाराको विकास र नेतृत्व विकास चाहिँ हाम्रो अझै पनि चुनौती हो। जस्तो अहिले जति पनि लायन सदस्यहरू क्लबभित्र इनरोल हुने र बाहिर जानेछ, ती सदस्यहरू त्यो नेतृत्व जुन नेतृत्व विकास हुन्छ मेरो भनेर इन गर्नुभएको छ, नेतृत्व विकास नभए पनि त्यहाँबाट बाहिर निस्किनु भएको धेरै देखेको छु। त्यस कारणले गर्दा हामीसँग त थुप्रै स्थानीय तहहरू छन् र पनि थुप्रै कार्यक्रमहरूमा हामीले स्थानीय तहसँग समन्वय गरेर गर्छौँ, तर ठ्याक्कै हामीले सोचे जस्तो चाहिँ रिजल्टमा चाहिँ आउँदैन कि किन आउँदैन भन्दा स्थानीय तहको बजेट परिचालन गर्न त्यति सजिलो छैन होइन। थुप्रै प्रावधानहरू विकास गर्नुपर्ने, थुप्रै प्रावधानहरू फर्मालिटिजहरू पुरा गर्नुपर्ने त्यो हुन्छ नै, र पनि ठ्याक्कै अहिले स्थानीय तहसँग मिलेर यही गर्छु मेरो भन्ने प्लान नभए पनि मैले नेतृत्व विकास र भाइचारा विकासमा चाहिँ स्थानीय तहको समन्वयमा हामीले जहाँ पनि जुन समुदाय पनि काम गर्छौँ त्योसँग मिलेर टाइअप गरेर यो विकास हुने, यो जस्तो अभिमुखीकरण कार्यक्रमहरू, यो सचेतनाका कार्यक्रमहरू, अनि यो विद्यालयसँग गर्दाखेरि हामीले जहिले पनि कामहरू गर्ने बेलामा विद्यालय, स्थानीय तह र लायन्स क्लब हामीले कुनै पनि समुदायमा काम गर्न जाँदाखेरि त्यहाँको स्थानीय तहसँग टाइअप गरेर उहाँसँग लगानी हामीले गरे पनि समन्वय उहाँसँग नगरिकन कुनै पनि काम गर्दैन, चाहे किताब बाँड्ने कुरा होस् चाहे अन्य सामाजिक कामहरू होस् हामीले स्थानीय तहसँगै मिलेर गरिरहेको हुन्छौँ। मलाई लाग्छ तपाईँको सोधाइ चाहिँ ठ्याक्कै कङ्क्रिटली देखिने गरी के गर्नुहुन्छ भन्ने हो भन्ने लाग्छ होइन। त्यसको लागि मैले ठ्याक्कै योजना चाहिँ अहिलेसम्म मेरो बनेको छैन, किनभने म अब त्यसको सबै रिडिङमै छु। अहिले मैले भने फेरि एक वर्षपछि तपाईँले यस्तो भन्नुभएको थियो रेडियोमा, अहिले त त्यस्तो गरेको पाइनँ भनेर सोध्नुभयो भने त्यो बेलामा म फेरि विवन्दनमा बस्छु। त्योमा गएर मैले ठ्याक्कै यही गर्छु भनेर योजना चाहिँ बनाएको छैन, र सोचमा छु, त्यसको ब्रेन स्ट्रोमिङ गर्दैछु, त्यसलाई ठ्याक्कै यो गर्नुपर्छ भन्ने लाग्यो क्लिक गर्यो भने त्यसलाई चाहिँ योजनाको रूपमा अगाडि ल्याउँछु।

त्यसपछि म टेक्निकल फिल्डमा थिएँ। पहिला मेरो बुवा चाहिँ प्रोफेसनली डक्टर हुनुहुन्छ, अनि उहाँको प्रेरणाले म चाहिँ टेक्निकल फिल्डमा उहाँकै फिल्डमा जाने गरी उहाँको इच्छा थियो। कहिले पनि बच्चाहरूलाई चाहिँ आफ्नो इच्छा अनुसार डोर्याउनु चाहिँ सकिँदो रहेछ भन्ने कुराको उदाहरण चाहिँ म चाहिँ त्यो बुवाको फिल्डमा चाहिँ फिट हुन सकिनँ र मैले आफ्नो ट्र्याक चेन्ज गरेँ। म एउटा व्यवस्थापनको विद्यार्थी हो, मैले 2007 एमबिएस गरेँ। त्यसपछि मेरो पढाइ अब यहीँ रोकिन्छ होला, त्यहाँ त माथि पढिन्न होला भन्ने थियो मलाई। एउटा सामाजिक व्यक्ति, सामाजिक राजनीति व्यक्ति पनि भएको हुँदा सामाजिक कामहरू गर्दै थिएँ। त्यसै सँगसँगै म लाइन्समा पनि जोडिएँ। जोडिसकेपछि समुदायमा धेरै मेरो चाहिँ इन्भल्भमेन्ट भयो। मलाई अरू कुराहरू पेसा व्यवसाय गर्नुभन्दा पनि सामाजिक काम गर्नलाई चाहिँ खुसी लाग्ने, मेरो दिनहरू त्यसरी नै बित्थे। म्यामले चाहिँ सबै बिजनेस चाहिँ म्यामले हेर्नुहुन्थ्यो। एन्जल्स मन्टेसरी छ हाम्रो 2009 खोलेको। त्यसपछि म राजनीतिमा आएँ। 2074 राजनीतिमा आएँ। राजनीतिमा आइसकेपछि राजनीतिले एउटा चाहिँ त्यो मेरो पिसालाई चाहिँ मोड्यो र मलाई चाहिँ पोखरा महानगरपालिकाको नगरसभाले सर्वसम्मत रूपमा चाहिँ न्यायिक समितिको सदस्यको रूपमा चाहिँ मनोनित गर्यो र मेरो यात्रा बिस्तारै कानुनतिर गयो। न्यायिक समिति गएपछि कानुनको कुराहरू जान्नुपर्ने होइन, अनि कानुनको कुरा नजान्दाखेरि फँसिन्छ कहीँ न कहीँ, न्यायमा अन्याय हुन्छ। कहिले कहिले कानुन नजानिकन गरेको निर्णयहरू चाहिँ फरक हुन्छन् भन्ने किसिमबाट मैले फेरि कानुनको पढाइ सुरु गरेँ 2074। 5 वर्ष न्यायिक समितिमा रहँदाको अनुभव र मेरो चाहिँ पढाइलाई अगाडि बढाउँदै जाँदाखेरि फेरि मेरो यात्रा चाहिँ मोडिएर कानुनतिर आयो र मैले अधिवक्ताको क्लास पास गरिसकेपछि अब आफ्ना यति धेरै अनुभवहरू छन्, त्यहाँ पेसा व्यवसाय गरेर पैसा कमाउनुपर्छ भन्ने पनि छैन मेरो मनमा। त अझै पनि कोही मान्छेहरूलाई चाहिँ फ्रीमा मुद्दा लेख्न पाए, त्यसको मुद्दा फ्रीमा लड्न पाएँ भने मलाई त्यो उसले

0: कुराहरू चाहिँ समाज परिवर्तनको लागि केही कुराहरू साझा रूपमा गर्न सकिन्छ भन्ने यहाँहरूलाई लाग्यो भने म त त्यसको प्रतीक्षामै छु, लाग्यो भने हामीले त्यो कुराहरू पनि गर्न सकिन्छ, त्यसमा पनि अब एउटा अवसर मिल्नेछ भन्ने आशा चाहिँ राखेको छु। समग्रमा यो एउटा अवसर हो, यो अवसर प्रदान गर्नुको धेरै धेरै आभार व्यक्त गर्न चाहन्छु। श्रोताहरूलाई पनि हामीले जे सुनिरहेको छौँ, जे देखिरहेको छौँ, अहिले पनि समुदायमा एकदमै अग्रपन्थीमा रहेका साथीहरू सुन्यो भने लाइफ त एउटा एनजिओ आइएनजिओ हो, यो त यस्तो खालको संस्था हो, पैसा बाहिर जान्छ के जान्छ, थुप्रै कुराहरू हामीले सुनिरहेको हुन्छौँ। सबै सुनेको कुराहरू सत्य हुँदैनन्। हामीले ब्रेन स्ट्रोमिङ गरौँ, अध्ययन गर्नको लागि गाह्रो पनि छैन, अहिले अध्ययन गरौँ यो संस्था कस्तो रहेछ भन्ने कुराहरू बुझ्न सक्छौँ र बुझेपछि चाहिँ केही निर्णय गर्नु होला भन्ने लाग्छ। र सबैजनालाई जो जति सुन्नु भएको छ, यो समुदायमा रहेको तपाईँको समुदायमा पनि पक्कै कुनै कुनै लाइफ क्लब छ, त्योसँग नजिकिनुहोस्, जोडिनुहोस्। म ग्यारेन्टीका साथ भन्छु, नजिकिँदाखेरि भन्छु, नजिकिँदा चाहिँ यहाँलाई चाहिँ किन नजिकेँ भन्ने चाहिँ लाग्दैन।
1: धेरै धेरै धन्यवाद।
0: थ्याङ्क यू तपाईँलाई पनि
1: धेरै धेरै धन्यवाद छ यो समयका लागि। एउटा व्यक्तित्व बच्चैदेखि सामाजिक क्षेत्रमा लागेपछि उसको काम जे गर्दाखेरि पनि समाज सेवा कसरी हुन्छ, सामाजिक काम कसरी हुन्छ भनेर आफ्नो पेसालाई पनि जोड्न सकिँदो रहेछ, आफ्नो यात्रालाई पनि जोड्न सकिँदो रहेछ भन्ने उदाहरण हुनुहुन्छ किशोर बराल। हामी कहिलेकाहीँ बनावटी कुरा गर्छौँ र वास्तविक कुरा चाहिँ बाहिर लुकिरहेको हुन्छ। हामी एउटै क्षेत्रका छौँ र उहाँहरूले समाजसेवा युवा क्लबको नेतृत्व गरिरहँदाखेरि हामी पनि दाईहरूको पछि पछि लाग्छौँ भनेर लागेको व्यक्तित्व पनि हौ। हामी आज समय दिनुभयो लाइन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट 325 नेपालका प्रथम भाइस डिस्ट्रिक्ट गभर्नर अधिवक्ता लाइन किशोर बरालाई यस समयका लागि धेरै धेरै धन्यवाद दिँदै भोलि फेरि हामी नयाँ अतिथिसहित नयाँ विषयमा कुराकानी गर्ने नै छौँ। त्यति बेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। हामी सबैको दिन शुभ रहोस्, शुभ दिन।

0: सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लाग्यो।
2: हेर्न साङ्लो बरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
3: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरो जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
1: स्यालरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
4: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807154947 9857325575।
5: आयो है मासू, ताजा ताजा मासू दोस्त।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट पोखरा रत्नचोक प्रोप्राइटर शिव कुँवर। सम्पर्क नम्बर 98052 67 93 97 56 59 50 960 दोस्तीटु मिट।
2: वाह, क्या स्वादिलो माडा! खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
3: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
2: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागज

0: अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माड़ा तितौरा अचार का साथ ही छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्य में होलसेल तथा खुद्रा बिक्री
1: साथ ही माड़ा तितौरा अचार विदेश पठाउन को लगी अंतरराष्ट्रीय मापदंड अनुसार को लेबलिंग राखी पैकिंग संपर्क विश्व पाऊ पोखरा चार गैर पाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कूल को बीच में प्रोप्राइटर मेघराज सुवेदी फोन नंबर 98460662642 98460410081
2: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छु गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बस्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाई स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
1: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्थाका

0: तँ के हेरेर टोलाए कि
1: अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ
0: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
0: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802150 9825170014
3: मठ मन्दिर
4: गुरुकुल
3: चैत्य गुम्बा
4: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन् यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन सफल जीवनको आधार पनि हो
3: आउनुहोस् एकतामा शक्ति हुन्छ प्रेम बाँडौ जीवनलाई सार्थक पारौ
4: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम
5: बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिब्बेजुङ्गा पोखरा सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ आफूलाई मनपर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकीलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुवर सम्पर्क 9811062983

0: अन्ठानब्बे पाँच साठी बान्न आठ सय पचपन्न सम्झनुहोस् है बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार
1: मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
2: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
1: अनि कहाँ छ छोरा यो पसल
2: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि
3: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
2: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
1: पोखरा दुई बिन्दवासिनी बस पार्क
2: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
1: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
2: मोबाइल नम्बर अन्ठानब्बे चार साठी उन्साठी पाँच सय एकासी
1: अन्ठानब्बे एक छैसठी पन्ध्र चार सय पचहत्तर
4: यो खटारले फेरि टेन्सन दिए
5: अबदेखि मलाई भेट्न आउँदा बसमा चढेर आउने मोटरसाइकलमा होइन कम्तीमा यस्तो तनाव त हुन्न
6: उनीहरूलाई के थाहा गुरुङ मोटरसाइकल वर्कसपमा गइसकेपछि यस्ता झिना मसिना समस्यामा अल्दिनु पर्दैन भन्ने कुरा
7: हामी कहाँ हरेक प्रकारका मोटरसाइकल तथा स्कुटर ग्यारेन्टीका साथ मर्मत गर्नुका साथै स्पेयर पार्ट्सहरू पनि सुपथ मूल्यमा पाइन्छ साथै होम सर्भिसको पनि सुविधा छ सम्पर्क गुरुङ मोटरसाइकल वर्कसप पोखरा आठ रत्न चोक प्रोप्राइटर भीमकाजी गुरुङ मोबाइल नम्बर सन्तानब्बे छ अडसठी छैसठी तिन सय त्रिपन्न अन्ठानब्बे एक बाइस चौवालिस पाँच सय चौरासी

0: खै सोल्टेरी त अझसम्म आइपुग्ने
1: आउँदै होला नि
0: अरे भेट्न मन लाग्छ्या हो एकान्सी त्यो डालो यता ल्याए त
1: ल
0: ए ऊ सोल्टेर पनि आइहाले नि
2: आयो हो सोल्टिनी आयो
3: रेडियो सफलता 103.4 मेगाहर्ज

0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 061570736 98560325 98086 35480 साथै आयल्स र पीटी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
1: अब लेजर प्रविधि द्वारा महिला

0: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 98-560-28104
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
2: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
3: वेस्ट सर्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस
2: अब सबैको लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट आइपिटिभी डिजिटल टिभी कर्पोरेट इन्टरनेट इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू वेब सर्फर नेपाल अरू भन्दा फरक सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
4: कन्ट्याक्ट 061-553050
5: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 9 बजेको छ।
6: रेडियो सफलता 103.4 मेगाहर्ज।

नमस्कार, जहाँ संसार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्ज तयार पारेको बिहान 9 बजेको खबर संगालमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबर संगालको शुरूमा मुख्य खबरका शीर्षकहरू। भोटेको सी बारीमा 3000 हालसम्म उद्धार, 1500 भन्दा बढी अझै बेपत्ता। भोटेको सी बारीमा पहिचान नखोलेका 199 शवको व्यवस्थापन, 12 शनाखत। गुरुकोटमा टिप्पर र मोटरसाइकल ठोकिँदा एकजनाको मृत्यु, कृष्ण भीर पहिरोको कारण सड़क अवरूद्ध। काठमाडौँ जान विभिन्न वैकल्पिक सड़कको खुल्ला। आज पनि देशभरका विभिन्न ठाउँमा भारी वर्षाको सम्भावना। अब सुनौ पूरा समाचार। भोटेकोशी नदीमा आएको बाढ़ीमा अलपत्र अवस्थामा रहेका 3000 भन्दा बढ़ीको उद्धार गरिएको छ। जिल्ला विपद व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्लाधिकारी शम्भु प्रसाद रेग्मीका अनुसार गत रातिसम्म 3029 जनालाई रसुवा र नुवाकोटको विभिन्न स्थानबाट उद्धार गरिएको छ। तीमध्ये नेपाली नागरिक 2776 जना र विदेशी 253 जना रहेका छन्। पछिल्लो 24 घण्टामा 624 जनाको उद्धार गरिएको प्रजीय रेग्मीले जानकारी दिनुभयो। बाढ़ीबाट ज्यान जोगाई सुरक्षित स्थानमा आश्रय लिएर बसिरहेकाहरूलाई हेलिकप्टर मार्फत उद्धार गरिएको छ। प्रजीय रेग्मीले भन्नुभयो, उनीहरूको स्वास्थ्य जाँच गरेर उपचार आवश्यक पर्नेलाई सोही अनुसार स्वास्थ्य संस्थामा सिफारिश गरिएको छ भने बाँकीलाई पारिवारिक पुनर्मिलन गराइएको छ। भोटेको सी बाढ़ीमा अलपत्र परेलाई उद्धार अन्तर्गत जलविद्युत आयोजनाको सुरुङभित्र रहेका भनिएका बाहेकको उद्धार जारी छ। तर रसुवाको ठिमुरे, स्याप्रुबेसी, मैलुङ लगायतका स्थानमा अझै केही फँसेका हुन सक्छ भनेर नियमित रूपमा हेलिकप्टर मार्फत रेकी भइरहेको

किलोमिटर सड़क प्रयोग गरी काठमाडौँको यात्रा गर्न सक्नेछन्। यो सड़क गुगल म्यापमा देखाए बमोजिम प्रयोग गर्न सकिनेछ। यस्तै मोटरसाइकलमा लागि मजिम टार अगाडिबाट ज्यामिरे घाटको झुलुङ्गे पुल सिउरेनी टार र बेनीघाट हुँदै काठमाडौँ जान सकिने व्यवस्था छ। त्यसै गरी कास्की लमजुङ र तराउतर्फबाट काठमाडौँ जाने सवारी साधनका लागि गोर्खा सदरमुकाम बुकोट नामजुङ फुजेल र दुबुङ सिउरेनी टार हुँदै बेनीघाट निस्केर काठमाडौँतर्फ जाने वैकल्पिक बाटो प्रयोग गर्न सकिने बताइएको छ। नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको छ। कांग्रेस संसदीय दलको बैठक संसदीय दलको कार्यालय सिन्दरमा बस्नेछ। सोमबार बिहान 11 बजे बस्ने बैठकको एजेण्डा भने खुलाएको छैन। अमेरिकी सेनाले इरानको लाराक द्वीपमा रहेको दुईवटा सैन्य अड्डाहरूमा हमला गरेको छ। अमेरिकी एक अधिकारीले हमलाको बारे पुष्टि गरेका हुन्। जुलाईपछि इरानमाथि अमेरिकाले गरेको यो पहिलो ज्ञात सैन्य हमला हो। अमेरिकी सेन्ट्रल कमाण्डका प्रवक्ता कमाण्डर टिम किन्सका अनुसार इरानी रिभोल्युसनरी गाइडले हुमर जलाडमोर मध्येमा सुरुङ बुरादी सुरुङ बुथ्याउने र रकेट प्रहार गर्ने तयारी गरिरहेको देखिएपछि अमेरिकी सेनाले कार्यवाही गरेको हो। आईआरजीसीले अमेरिकी हमलामा केही मानिस मरिएको र केही घाइते भएको जनाएको छ। साथै उसले अमेरिका विरूद्ध जवाबी कार्यवाही र सजाय दिने चेतावनी दिएको छ। त्यसपछि इरानी सरकारी संचार माध्यमले आईआरजीसीले जोर्डनमा रहेका अमेरिकी सैन्य अड्डामाथि हमला गरेको दावी गरेको छन्। यसबारे अमेरिकी सेन्ट्रल कमाण्डलेको प्रतिक्रिया भने सार्वजनिक भएको छैन। आईआरजीसीको दावीपछि जोर्डनको सेनाले आफ्नो हवाई प्रतिरक्षा प्रणालीले जोर्डनको हवाई क्षेत्रमा प्रवेश गरेको 8 क्षेत्रास्त्र रोकेको जनाएको छ। जोर्डनको सशस्त्र सेनाले सोमबार बिहान जारी गरेको विज्ञप्तीमा 8 क्षेत्रास्त्रलाई हवाई प्रतिरक्षा प्रणाली मार्फत रोकिएको उल्लेख गरेको हो। अब एउटा मौसम सम्बन्धी जानकारी। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर साधारणतया बादल लाग्नेछ। देशका पहाड़ी भूभाग तथा बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै देशको हिमाली र पहाड़ी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसित मध्यमसम्म वर्षा हिमपात सकाउने सम्भावना रहेको छ। बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानमा तथा मध्य प्रदेश साथै कोशी प्रदेशका तराई भूभागका एकै स्थानमा मेघगर्जन चट्याङसित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। राति पनि देशभर साधारणतया बादल लाग्नेछ। कोशी प्रदेशको हिमाली पहाड़ी र तराई भूभाग तथा बागमती प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा तथा गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। कोशी बागमती र गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाड़ी भूभागका धेरै तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। मध्य प्रदेश र कोशी बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। यिनै खबरसँगै हामी बिहान 9 बजेको खबरसँग आलोको अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। भोटे कोशी बाढ़ीमा परेर हालसम्म 3,000 को उद्धार, 1,500 भन्दा बढ़ी अझै बेपत्ता। भोटे कोशी बाढ़ीमा पहिचान नखुलेका 199 शवको व्यवस्थापन, 12 को शनाखत। दुर्घटना टिप्पर मोटरसाइकल ठोकी

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट छ, पोखरा रत्नचोक, प्रोप्राइटर शिवकुमार। सम्पर्क नम्बर 98052 67793, 97659 50960।
2: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो हेन्डीग्राफ्ट उद्योग।
3: रेनबो हेन्डीग्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं।
2: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
3: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदम

0: नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 सम्म पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
1: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98560275900।
2: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
3: होइन के भन्छ यो रेडियाले तिल लगा त कान्छ।
2: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्बत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225 98560140 98560127 र 98038140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एकमात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
4: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित वेस्ट सर्फर ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
5: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
6: कन्ट्याक्ट 0615530050 0615589848।
5: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

जहाँ संचार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्जको नियमित कार्यक्रम लोक चौतारीको पर्खाईमा रहनुभएका तमाम लोकगीत संगीत प्रेमी दर्शक श्रोता मित्रहरूलाई मध्यनजर राख्दै सदाको दिन जस्तै आजको दिन पनि म तपाईँकै सहयात्री प्रीति कार्यक्रममा लोक चौतारी लिएर उपस्थित भइसकेकी छु। श्रोता मित्र, कार्यक्रम लोक चौतारी तपाईँको आफ्नै प्रिय कार्यक्रम हो। यस कार्यक्रम तपाईँले इन्टरनेट अनलाइनको www.radiosafalta.com लगइन गरेर रेडियो सफलताको फेसबुक पेजबाट र रेडियो सफलता 103.4 मेगाहर्जबाट विश्वभरिकै सुन्न सक्नुहुनेछ। अब करिब 45 मिनट म यहाँहरूसँगै समय व्यतीत गर्नेछु। कार्यक्रम अवधिभर सुनेर साथ दिनुहोला। कार्यक्रम लोक चौतारीमा हामी हाम्रै गाम बेसी उकाले ओह्राले भन्ज्याङ चौतारी वनपाखा घाँस दाउरा मेला पात पानी पँदेरो डाँडा काँडा खोला नाला कुना कन्दरमा गुन्जने मिलन विश्व दुःख सुखमा साथ दिने लोकभागलाई प्रस्तुत गर्ने गर्छौं। आज पनि म अत्यन्तै मिठा मिठा रमाइला रमाइला मर्मस्पर्शी सांगीतिक कोशीलीहरू प्रस्तुत गरेर यहाँहरूलाई भरपूर मनोरञ्जन दिलाउने कोशिशमा जुटिरहनेछु। विशेष गरी नेपाली नारीहरूको महान पर्व हरित तालिका तीज नजिकिँदैछ, हामीहरूको घर आँगनमा भित्रिँदैछ। अब भने म तीजका कोशीलीहरूलाई निरन्तर दिनेछु भन्दै यति बेला कति पनि ढिला नगरिकन एउटा मिठो सांगीतिक कोशीले प्रस्तुत गरेर यहाँहरू सम्पूर्णलाई भरपूर मनोरञ्जन दिलाउने कोशिशमा जुटिरहनेछु। अत्यन्तै मिठो सांगीतिक कोशीली बिल्कुलै नयाँ सांगीतिक कोशीली पनि हो, रामजी पौडेल। त्यसै गरी सरस्वती लामी छानेको सुमधुर आवाजमा पैसा बिनाको अत्यन्तै मिठो सांगीतिक कोशीली तीजको अवसर पारेर यहाँहरू सम्पूर्णलाई

हजुर, पैसा बिनाको साँच्चै माया हुँदैन, हुन्न र निर्माया पैसा बिनाको। अत्यन्त मिठो सांगीतिक कोशेली, विशेष गरी तीजको गीत, रामजी पौडेल त्यसै गरी सरस्वती लामिछानेको समुद्र आवाजलाई कार्यक्रममा प्रस्तुत गरिसकेकी छु। अवश्य पनि यहाँहरू सम्पूर्णले भरपूर मनोरञ्जन लिँदै हुनुहुन्छ भनेर भन्ने अपेक्षा गर्दै यति बेला कार्यक्रममा यस्तै यस्तै मिठा मिठा रमाइला रमाइला मर्मस्पर्शी सांगीतिक कोशेलीहरू प्रस्तुत गर्ने क्रममा अर्को मिठो सांगीतिक कोशेली म कार्यक्रममा कति पनि ढिला नागरिकन प्रस्तुत गर्नेछु। अत्यन्तै मिठो सांगीतिक कोशेली खेम सेन्चुरी त्यसै गरी देवी घाटीको सुमधुर आवाजमा आफू छ र संसार छ साईले यति बेला तपाईँ सम्पर्कको लागि स्वीकार्नुहोला।

हजुर आफू छ र संसार छ साईले अत्यन्तै मिठो सांगीतिक कुशले प्रस्तुत भइसकेको छ खेम सेन्चुरी। त्यसै गरी देवगढ़ीको सुमधुर आवाजमा पक्कै पनि सम्पूर्ण सुनेर भरपूर मनोरञ्जन लिँदै हुनुहुन्छ भन्ने अपेक्षा गर्दै हामी तीजका गीतहरूलाई प्रस्तुत गरिरहेका छौं। विशेष गरी नेपाली नारीहरूको महान पर्व हरितालिका तीज नजिकिँदैछ। देशमा एकदमै विषम परिस्थिति छ र पनि हामी

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई
2: आरामै सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बार टेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका पाँच तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र थ्री कम्प्लेक्सको बीचमा
6: फोन नम्बर 061-587-915
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड। यदि तपाईं वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061553071, 9807681234, 9705077123, व्हाट्सएप नम्बर 9811771123।
1: मेरी आमै नि घर बनाउन लागेको कुरा त तराई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको झ्याल झोका अडेल गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन
2: हो बुढा? हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
3: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
4: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
5: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक। फोन नम्बर 061541994, 541495। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा। फोन नम्बर 061525904। स्टील आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

हजुर एकैछिनको छोटो व्यापारिक विश्राममा पुनः स्वागत छ कार्यक्रममा लोक चौतारीमा म छु तपाईँको साथमा प्रीति विश्राम अगाडि अत्यन्तै मिठो सांगीतिक कुशले प्रस्तुत भइसकेको छ अवश्य पनि यहाँहरू सम्पूर्णले सुनेर भरपूर मनोरञ्जन लिइसक्नु भएको छ भन्ने अपेक्षा गर्दै यति बेला मैले कार्यक्रममा तीजका कुशलीहरू प्रस्तुत गरिरहेकी छु। यति बेला कार्यक्रममा फेरि पनि कतिपय ढिला नगरिकन अर्को मिठो सांगीतिक कुशले प्रस्तुत गर्नेछु। शान्ति श्री परियारको सुमधुर आवाजमा कहाँ गयो नभने कसैले मलाई हुर्कायो दिल्लीको बसैले अत्यन्तै मिठो सांगीतिक कुशली प्रस्तुत गर्नेछु। स्वीकार्नुहोला।

हजुर, मलाई यहाँ आयो दिल्लीको बसैले शान्ति श्री परियार त्यसै गरी गणेश अधिकारीको सुमधुर आवाजलाई कार्यक्रममा प्रस्तुत भइसकेको छ। अवश्य पनि यहाँहरू सम्पूर्णले सुनेर भरपूर मनोरञ्जन लिँदै हुनुहुन्छ भन्ने अपेक्षा गर्दै यति बेला कार्यक्रममा यस्तै यस्तै मिठा मिठा रमाइला रमाइला मर्मस्पर्शी सांगीतिक कोशीलीहरू प्रस्तुत गर्दा गर्दै यति बेला भने म कार्यक्रमको अन्त्यतिर आइसकेकी छु। जाँदा जाँदै आजको अन्तिम सांगीतिक कोशेली साईले एल्बमबाट शान्ति श्री परियार अनि त्यसपछि सुजन पराजुलीको सुमधुर सोलेन्द्र पौडेल त्यसै गरी शान्ति श्री परियारको सुमधुर आवाजलाई कार्यक्रममा छोड्दै आजको बसाईमा जति पनि श्रोता मित्रहरूले सुनेर साथ दिनुभयो सम्पूर्णलाई धन्यवाद। र भोलिका बसाईमा पुनः कार्यक्रम लोक चौतरीमा भेटुने बाचा गर्दै अत्यन्त मिठो सांगीतिक कोशेले साईले एल्बमबाट सोलेन्द्र पौडेल अनि शान्ति श्रीको परिवार परियारको आवाजलाई छोड्दै म पनि बिदा हुन चाहन्छु। सल्लाह सुझाव पनि प्रतिक्रिया दिँदै गर्नुहोला। कार्यक्रम लोकजात्र सुनेर जय गी जय संगीत तपाईँको बाँकी पल शुभ अनि सुखद रहोस्। रेडियो सफलता सुन्दै गर्नुहोला।

0: तामा पितल स्टील कांच प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णुदत्त मिश्र संपर्क 9856012046 9852010504 साथ ही कुखुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: हेलो
2: हेलो क्रिस्पी सुन न घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ यी सम्पूर्ण सामान किन्न कता जाने होला
3: किन यताउता गर्नु पर्यो पोखरा 7 मासबारमा रहेको पीएसटी टेरर्समा जाऊ न त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि
0: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा 7 मासबार श्रीकृष्ण माविदेखि बुलाउदी लेक साइड जाने बाटोको बीचमा प्रोप्राइटर टेकराज पौडेल मोबाइल नम्बर 9860390362 9560334 खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ साथै होम डेलिभरीको पनि व्यवस्था छ।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मास पारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 9840202127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
4: हार्दिक निमन्त्रणा। विगतका वर्षहरू जस्तै यस वर्ष पनि श्री कृष्ण प्रणामी मन्दिर रत्नचोक पोखरामा यही 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्री कृष्ण जन्माष्टमी सम्म चलिरहने श्रीमद् वितक तथा श्री कृष्ण कथा प्रवचन धर्म प्रचारक साधक राज रसिक महाराज च्यूको मुखार बिन्दबाट वाचन हुन गइरहेको संगीतमय कथा प्रवचनमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
5: नियमित संगीतमय कथा प्रवचन 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्री कृष्ण जन्माष्टमीको दिनसम्म बिहान 11 बजेदेखि, साथै भाद्र 19 गते श्री कृष्ण जन्माष्टमीको अवसरमा बिहान रक्तदान कार्यक्रम लगायत कृष्णमय भजन कीर्तन प्रवचन सहित राति 12 बजेसम्म विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ।
4: स्थान श्री कृष्ण प्रणामी सेवा समिति रत्नचोक पोखरा 8।

0: स्टडी एब्रोड जुनसुके विषय में उच्च शिक्षा का लागि अस्ट्रेलिया यूएसए यूके कैनेडा न्यूजीलैंड हजुर को गंतव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061570736 98560325 98086 35480 साथै आईएलएस पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिम का साथ प्रदान गरिन्छ।
1: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरी राखु जस्तो कता बनाएछ
2: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
2: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 98052120 50 98251 27014
4: अब लेजर प्रविधि द्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाच्छिउँ गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
4: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061574668 मोबाइल नम्बर 98560281104
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
5: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ
6: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ
5: याद गर्नुहोस् कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ
6: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला
5: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061520179

0: हेलो
1: हजुर, सन्चै कस्तो छ हजुरलाई?
2: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएरै पठाऊ है।
0: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
2: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
3: बारिस्ता, बारटेन्डर, सुसी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लाढुङ्गा UFO र सिटी कम्प्लेक्सको बीचमा।
4: फोन नम्बर 061-587-915।
6: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
7: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
6: अनि कहाँ छ छोरा यो पसल?
7: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
8: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
7: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउ।
6: पोखरा 2 बिन्दावासिनी बस पार्क,
7: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेशनका साथ अब तपाईँहरूकै सेवा।
6: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
7: मोबाइल नम्बर 98460-59581,
6: 98166-15475।
9: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: यत्रो घर बनाइयो तर घर को सुन्दरता को लागि राम्रो फूलहरु पनि पाउनै गाह्रो होइन ए हजुर? हजुरलाई केही चिन्तै छैन कि क्या हो घरको? म त सोच्दा सोच्दा हैरानै भइसके। के चिन्ता?

0: छौ यस्तो सानो कुरामा नि 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
1: जापानिज दुबो, एभरग्रिन प्लान्ट, गार्डन डिजाइन, सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
2: साथै शुभ विवाह, शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेशन तथा माला, गुच्छा, बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स, पोखरापा 0 किलोमिटर, मोबाइल नम्बर 98560-23461, 98266-0698।
3: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 98460-00851।
4: Studio Time.

0: मैया मलाई त मन थाम्नै गाह्रो भयो है, तिमी वान पिस लाउने सँग मलाई पनि नाच्न मन लाग्यो। हिन्दू नेपाली नारीहरूको महान चाड हरितालिका तीज 2073 को शुभकामना सहित हमाल म्युजिक प्रालिस सगौर प्रस्तुत गर्दछ तीर्थ खत्री को तीज सांगीतिक कोसेली हाफ पाइन्ट मा नाचिदिन्छु लज्जा। लोकबहादुर खड्काको उत्कृष्ट लय तथा शब्द सृजना भित्र मेनुका सोनी र तीर्थ खत्रीको सुमधुर आवाज। अब बजारमा
1: हेर न साङ्लो बरो, बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
2: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने, बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे।
3: बेला तलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807154 9857325575।
4: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर, नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
5: कुकुरको भ्याक्सिनेसन,
4: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर, फोन नम्बर 0161547737, मोबाइल नम्बर 9850628744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
6: वाह, क्या स्वादिलो माडा! खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
7: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा 4 गैरा पाटनमा पाइन्छ।
6: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
7: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैरपाटन नवीन माध्यमिक

0: विद्यालय र कुमदिनी होम्स स्कूलको बीचमा प्रोप्राइटर मेघराज सुवेदी फोन नम्बर 9846606642 9860410081। अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा
1: विभिन्न साइजका दराज पलङ डाइनिङ टेबल सोफा टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै सञ्चालक गुरुप्रसाद बराल मोबाइल नम्बर 9846020127।
0: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
2: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
3: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
2: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू को लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
4: कन्ट्याक्ट 0615530050 0615589848।
2: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिन दिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
1: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
0: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
2: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5, पोखरा।
3: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेसनल

0: सय मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मैन पावर कंसल्टेन्सी प्राइवेट लिमिटेड लागढुंगा पोखराट कास्की। फोन नम्बर 0165530071 98067881234 97050771123 व्हाट्सएप नम्बर 98011771123। प्रिंटिंग छपाई संबंधी सब काम अब एक ठाम ओम प्रिंट हाउस। ओम कंप्यूटर डिजाइनिंग एंड एडवर्टाइजिंग हाउस पोखरा 8 सिर्जना चोक में। हमारा सेवाहरू विविध कार्यक्रम तथा व्यावसायिक प्रचार प्रसार का लागि फ्लैक्स प्रिंट 2D 3D बोर्ड तथा बैनर प्रिंट माया को चिन्ह उपहार तथा विवाह वर्तबन्ध लगायत सब खाले उत्सव तथा कार्यक्रम को कार्ड छपाई ग्राफिक डिजाइन कलर प्रिंट तथा फोटोकपी स्टिकर कप प्रिंट टी शर्ट प्रिंट लगायत छपाई सम्बन्धी सब काम तुरंत। सम्पर्क ओम प्रिंट हाउस पोखरा 8 सिर्जना चोक। फोन नम्बर 0165771110 प्रोप्राइटर मनोज बास्तोला 98560222525 98560226110।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
2: होइन के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्ति राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भएँ। ल
3: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह चौरासी सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा। प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी। मोबाइल नम्बर 98460054635 98464483853।
0: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
4: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4-wheelको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98560110 98284420 गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
0: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
1: होइन के भन्छ यो रेडियोले
0: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225 9560214040 9560601 र 9808414040। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भरपर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिप्पेढुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देश का जर्सीहरू सुपथ मूल्य में पाइन्छ आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झनुहोस् बाकीलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुंवर संपर्क 9811 62 983 9855 52 855 समझिनुस् है बाकीलाल स्पोर्ट्स बुद्ध विशाल बजार
1: मेरी बुहारी कति राम्री आकाश को जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
2: यो आकाश को जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्स का गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
1: अनि कहाँ छ छोरा यो पसल
2: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि
3: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
2: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स माने जाउँ
1: पोखरा दुई बिन्दवासिनी बस पार्क
2: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
1: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
2: मोबाइल नम्बर 9846059581
1: 9116 15475
4: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग
5: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू डिनर म्याट टेबल म्याट रुम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं
4: नेपालीपन नेपाली मन आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म
5: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ
4: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा आश्रय जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम
5: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 सम्म पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौं
4: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल सम्पर्क नम्बर 9856275599
6: Studio Time.

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: हेलो
3: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यता उता गर्नु पर्यो? पोखरा सात मासबारमा रहेको पीएसटी टेलर्समा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
5: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा सात मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा, प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860390362, 9560334। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
6: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
7: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
6: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
8: कन्ट्याक्ट 0615530508, 0615898।
6: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860 41081।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद। मोबाइल नम्बर 9811487488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ स्वस्थ नागरिक बनौ।
1: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन बिरानी।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97050 55 07 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने
2: होइन के भन्छन् यी बुढा, किन महेन्द्र पुलतिरै जानु पर्यो भने त्यसको लागि अहिले त 0 किलोमिटरमा रहेको पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोरमा गई त भइहाल्यो नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भए ल।
3: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460 54635, 98464 43853।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि।
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिस, फङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रेला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 9856222551, 9850505251। यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061553071, 9807681234, 9750577123, व्हाट्सएप नम्बर 9801177123।
2: होइन ए बुढा, बिहान बिहान काई नलाकाउ।
3: मेरी आमै नि घर बनाउन लाएको कुरा त तँलाई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको जाल ढोका अर्डर गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन
2: हो बुढा? हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
4: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
5: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
6: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्सेन्ट चौक। फोन नम्बर 0160-541-984, 541-985। उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा। फोन नम्बर 0160-525-904। स्टील आल्मुनियम मेटल उद्योग पर्सेन्ट 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: टाउके हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राख्नु जस्तो कता बनाएछ।
1: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
0: ए हो र, म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि।
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
1: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन चार पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 98052120 50, 98251 27014।
3: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
4: सफा कपडा संकलनमा हातेमालो गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
3: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
4: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
3: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
4: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
3: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560011 86, 98460035111। सम्पर्क नम्बर फेरि एकपटक 98460035111।

0: 104.4 मेगाहर्ट्ज
1: सुन्न मन लाग्यो।

0: हेलो
1: हजुर, सधैँ कस्तो छ हजुरलाई?
2: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
0: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
2: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
3: बारिस्ता, बारटेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लाढुङ्गा UFO र ट्री कम्प्लेक्सको बीचमा।
6: फोन नम्बर 061-587-915।
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पो

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग,
2: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं र यहाँ दिदीबहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ। बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदीबहिनीहरूलाई रोजगारी दिन्छौं।
1: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्गानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्गानिक फार्म।
2: हाम्रो इन्द्रेणी अर्गानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
1: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बालबालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
2: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
1: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 9856275509।
3: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
4: वे सल्फर ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
3: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
5: कन्ट्याक्ट 0615530050, 0615589848।
3: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: हेर्न साङ्लो बरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखुरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807154 9857325575।
0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक। फोन नम्बर 0615707636 9856320325 9806535480। साथै आईएलएसपीटीका कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल बागलुङ बस पार्क 2 पोखरा, प्रोप्राइटर गणेश बहादुर सुनार, शून्य

0: सफलता
1: मेरो सफलता
2: हाम्रो सफलता
3: हामी सबैको सफलता
2: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: जत्रो लाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ।
1: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
0: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि।
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
1: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन चार पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9805120 50, 9825127014।
3: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
3: अनि कहाँ छ छोरा यो पसल?
4: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
5: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
4: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
3: पोखरा 2 बिन्दवासिनी बस पार्क,
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेशनका साथ अब तपाईँहरूकै सेवा।
3: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
4: मोबाइल नम्बर 9846059581,
3: 9116715475।
6: लव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

0: कुखुरा तथा पशुपालक किसान का लागि खुशीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
1: कुकुरको भ्याक्सिनेसन,
0: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर, फोन नम्बर 0161544737, मोबाइल नम्बर 9856028744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मरमत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो, स्टोभ, प्रेसर कुकरको पनि मरमत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811487488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
1: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग,
4: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रुम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं।
1: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
4: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
1: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
4: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 सम्म पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौं।
1: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 9856027599।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9864066642 9864061081। तपाईँको भोक लाग्दाको साथी मनसराताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसराताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9755055007 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97050 55055 07 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेशनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
2: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेशनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
1: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
2: सम्पर्क नवविद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165536651। सम्झनुहोस् है, नवविद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
3: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि धुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
3: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
3: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 0165745668, मोबाइल नम्बर 98560028104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: मौके हेरेर तोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9825177014
3: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर

0: तामा पीतल स्टील कांच प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर नवयुनिक गिफ्ट एंड किचन स्टोर पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णु दत्त मिश्र संपर्क 9856120046 9852010504 साथ ही कुखुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
2: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
1: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
2: तपाईलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
1: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061-520-179।

0: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-553-071, 98-67-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 98-11-77-123। सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
1: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4-व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98-5-60-11-09, 98-28-84-20-20। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
0: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स। स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर। आउनुहोस्, कक्षा 12 को इक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा चाहिँ उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस बिल्डिङको 2 तला। फोन नम्बर 061-571-430, 98-560-85-843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।

0: टंकी हेरेर टोलाए कि
1: अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ
0: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
0: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852210 58 2 51 27 014

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-82-89।
2: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज।

अनलाइन अर्डरका लागि सम्पर्क 97050508 97055557 मुसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड

0: मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
1: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
0: अनि कहाँ छ छोरा यो पसल?
1: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
1: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
0: पोखरा दुई बिन्दावासिनी बस पार्क,
1: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
0: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण,
1: मोबाइल नम्बर 9846059581,
0: 9116715475।
3: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 0161553071, 9806081234, 9705077123, व्हाट्सएप नम्बर 9801173।
4: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
5: वेज सर्फर ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 मा 1 वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 मा 2 वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
4: अब सबैको लागि वेब सर्फर, भर पर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
6: कन्ट्याक्ट 0615530508, 0615898।
4: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाउ भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरू का साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय ज कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860 41081। मठ मन्दिर
0: गुरुकुल
1: चैत्य गुम्बा
0: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
1: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
0: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: घर बनाइयो तर घरको सुन्दरताको लागि राम्रो फुलहरू पनि पाउनै गाह्रो होइन ए हजुर? हजुरलाई केही चिन्तै छैन कि क्या हो घरको? म त सोच्दा सोच्दा हैरानै भइसके।
3: के चिन्ता लिन्छौ, यस्तो सानो कुरामा नि? 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
4: जापानिज दुबो एभरग्रिन प्लान्ट गार्डन डिजाइन सिजनल फलफुल तथा फुलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
0: साथै शुभ विवाह शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला गुच्छा बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स पोखरा 5 0 किलोमिटर। मोबाइल नम्बर 9856023461 9826908।

0: क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आयल्स र पीटी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
1: हामी सुरक्षित छौं, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
2: सफा कपडा संकलनमा हातेमाल गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
2: कपडामा केवल कपडा मात्र होइन, तपाईको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मान पूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98-560-011-86 98-460-35-111। सम्पर्क नम्बर फेरि एकपटक 98-460-35-111। महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
3: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदीबहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदीबहिनीहरूलाई रोजगारी दिन्छौं।
1: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
3: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
1: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
3: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
1: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98-560-27-599।

0: हेलो
1: हजुर सन्छ है कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएरै पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: Barista, bartender, sushi making, Indian cooking, cook, waiter, bakery, housekeeping, front office lagayat ka sampurna hotel sambandhi talim ka lagi.
4: Kantipur Hotel Training Center.
3: Barshau dekhi desh bidesh ka 5 sare hotel ma karyarat chef ra manager dwara talim dine bidesh ma manyata prapta antarrashtriya star ko pathyakram.
5: Sathai hostel ko byabastha pani raheko cha.
4: Sare hotel haru ma field visit ra field training garaine. CTV dwara skill test garai certificate dine. Tapai hamro bishwas jitna safal.
3: Kantipur Hotel Training Center. मार्गो चुक्लदुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा
6: फोन नम्बर 061587915
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055007 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-55071, 98-67-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 98-11-77-123।
2: हामी सुरक्षित छौं, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
3: सफा कपडा संकलनमा हातेमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
2: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
3: कपडामा केवल कपडा मात्र होइन, तपाईको माया र सम्मान पनि हुन्छ।
2: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
3: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
2: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98-560-011-86, 98-460-35-111। सम्पर्क नम्बर फेरि एकपटक 98-460-35-111।

0: टक्कै हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ।
1: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
0: ए हो र, म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि।
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
1: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन चार पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9802521050, 9825170714।
3: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर, नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा बोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फ्रिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू,
4: कुकुरको भ्याक्सिनेसन,
3: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर, पोखरा 0 किलोमिटर, फोन नम्बर 0161547734, मोबाइल नम्बर 9850607744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
5: प्रिन्टिङ छपाई सम्बन्धी सबै काम अब एकै ठाउँ, ओम प्रिन्ट हाउस। ओम कम्प्युटर डिजाइनिङ एन्ड एडभर्टाइजिङ हाउस, पोखरा 8 सिर्जना चोकमा। हाम्रा सेवाहरू विविध कार्यक्रम तथा व्यावसायिक प्रचार प्रसारका लागि फ्ल्याक्स प्रिन्ट, 2D 3D बोर्ड तथा ब्यानर प्रिन्ट, मायाको चिनो, उपहार तथा विवाह व्रतबन्ध लगायत सबै खाले उत्सव तथा कार्यक्रमको कार्ड छपाई, ग्राफिक डिजाइन, कलर प्रिन्ट तथा फोटोकपी, स्टिकर, कप प्रिन्ट, टी शर्ट प्रिन्ट लगायत छपाई सम्बन्धी सबै काम तुरुन्तै। सम्पर्क ओम प्रिन्ट हाउस, पोखरा 8 सिर्जना चोक, फोन नम्बर 0161576110, प्रोप्राइटर मनोज बास्तोला, 9560222025, 9560226110।
6: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अङ्ग सम्बन्धी समस्याहरूको समाधान, साथै PRP, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
3: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
6: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
3: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
6: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 0165746068, मोबाइल नम्बर 9850607804।
3: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
7: होइन ए बुढा, बिहान बिहान कहाँ नलाकाउ,
8: मेरी आमै नि घर बनाउन लाएको कुरा त तराई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको जाल झोका अर्डर गर्ने समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन।
7: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियो, त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
9: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 5 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
10: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
11: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 0161 541 9584 उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा फोन नम्बर 0161 525 9004 स्टील आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ।

0: गरिन्छ होमडेली भरि पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट छ पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 9805267793 9795050960। दोस्ती टू मिट छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98-462-89-99।

बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिप्लेढुङ्गा पोखरा सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुंवर सम्पर्क 9811762983 9855852855 सम्झनुहोस् है बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 0615707636 9855302325 9806535480 साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ तपाईको भोक लाग्दाको साथी मनसराताज चिकन बिरानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा

अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मनसरा 7 चिकन बिरयानी पोखरा 8 जालपा रोड

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमुदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860410081।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98-462-89-999।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5-0 किलोमिटर।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धासम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारीपाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
4: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
5: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ, अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
6: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
5: फोक्सोको क्षयरोगीले खोक्दा, हाच्छिउँ गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
6: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
5: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
7: क्षयरोगबाट बस्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
8: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
9: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग।
10: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौ। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका, जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौ र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौ।
9: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
10: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौ। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
9: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
10: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 सम्म पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
9: यी सबैका परिकल्पनाकार महिला उद्यमी, सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 9856 27 579।

0: सुन मैले भनेको मानिस पनि दिन पनि तिर्नु पर्ने म पनि बुढो भइसकेँ त मान्दिनस् भने लिन्थे
1: आमा आमा
0: सुन 15 दिन बाँकी छ हिँड तिर्ने

0: हेलो
1: हजुर सन्चै
0: कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बारटेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
6: फोन नम्बर 061-587-915
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 55 07 मनसरा तात चिकन बिरानी पोखरा 8 जालपा रोड। यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061-553-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।
1: हामी सुरक्षित छौं, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
2: सफा कपडा संकलनमा हातेमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
2: कपडामा केवल कपडा मात्र होइन, तपाईको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98-560-011-86, 98-460-35-111। सम्पर्क नम्बर फेरि एकपटक 98-460-35-111।
3: सूचना, शिक्षा र मनोरञ्जन, अब रेडियो सफलता 103.4 MHz सँगै सफलताखबर.com मा पनि www.sofaltakhabar.com। साथमा रेडियो सफलताको फेसबुक पेज रेडियो सफलता 103.4 MHz पोखरा र रेडियो सफलताको युट्युब च्यानल रेडियो सफलता टिभी पनि सब्स्क्राइब गरी हामी सँगै रहनुहोला।
4: त्यही भएर घरको लागि काठको झ्याल ढोका अझल गर्न समिक्ष काष्ठ उद्योगतिर जान लागेको होइन
5: हो बुढा? हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
6: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा काष्ठ उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
7: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क समीक्षा काष्ठ उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक। फोन नम्बर 061-541-984 उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा। फोन नम्बर 061-525-904 स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।
9: मैले मात्र आ तेरा घर हुन्न।

0: कुखुरा तथा पशुपालक किसान का लागि खुशीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू:
1: कुकुरको भ्याक्सिनेसन,
0: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर, पोखरा 0 किलोमिटर, फोन नम्बर 061-544-7337, मोबाइल नम्बर 98-560-28-744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
2: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
4: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
2: पोखरा 2 बिन्दावासिनी बस पार्क,
3: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
2: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण,
3: मोबाइल नम्बर 98460-59581,
2: 98165-75।

0: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डीक्राफ्ट उद्योग
1: रेनबो ह्यान्डीक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू डिनर म्याट टेबल म्याट रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौ र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौ
0: नेपालीपन नेपाली मन आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म
1: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौ बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ
0: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा आश्रय जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम
1: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ
0: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल सम्पर्क नम्बर 9856275909 अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
2: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दोल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
0: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ
2: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 9856028104
2: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर

0: तामा पीतल स्टील कांच प्लास्टिक था किचन का सामान को होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णुदत्त मिश्र संपर्क 9856012046 9852010504 साथ ही कुखुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ। अब गुणस्तरीय फर्निसिंग सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिंग सेन्टर पोखरा 7 मास बारमा
1: विभिन्न साइजका दराज पलङ डाइनिङ टेबल सोफा टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिंग सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै सञ्चालक गुरुप्रसाद बराल मोबाइल नम्बर 9840202127।
0: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
2: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
3: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
2: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
3: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
2: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061520179।

तपाईको भोक लाग्दाको साथी मनसरताज चिकन बिरानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरताज चिकन।

0: बरु बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: स्यालरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9860-28575 9860-15947 9560-32575।
3: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर। आउनुहोस् कक्षा 12 को एग्जाम दिएर बसेकाहरूका लागि विशेष जापानीज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेशन को नचिन्ता, जापान को जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिंकवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङ को दोस्रो तला, फोन नम्बर 061-571-430, 98-560-85-843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिंकवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।
1: महिलाहरूको जीविकोपार्जनका लागि आत्मसम्मानका साथ आत्मनिर्भर बनाउँदै रेनबो ह्यान्डिक्राफ्ट उद्योग,
2: रेनबो ह्यान्डिक्राफ्टबाट हामीले विभिन्न किसिमका ब्यागहरू, डिनर म्याट, टेबल म्याट, रूम म्याट र ब्यागहरू लेडिज जेन्ट्स दुवै थरीका उत्पादन गर्छौं। र यहाँ दिदी बहिनीहरू अप्ठ्यारोमा परेका जस्तै सानो बच्चासँग पनि आउनुहुन्छ, बच्चा महिला दुवैलाई हामी सहयोग गर्छौं र दिदी बहिनीहरूलाई रोजगारी दिन्छौं।
1: नेपालीपन, नेपाली मन, आफ्नै देशमा उत्पादित अर्ग्यानिक कृषि उत्पादन मार्फत स्वस्थ जीवनका लागि इन्द्रेणी अर्ग्यानिक फार्म।
2: हाम्रो इन्द्रेणी अर्ग्यानिक फार्ममा विभिन्न किसिमका हर्ब्सहरू हामी उत्पादन गर्छौं। बजारमा हाम्रो अहिले पनि मार्केट एकदमै राम्रोसँग गइरहेको छ।
1: विगत 20 वर्षदेखि कठिन परिस्थितिका बाल बालिकाहरूको जीवन र भविष्यका लागि शिक्षा, आश्रय, जीवन र भविष्यका लागि रेनबो चिल्ड्रेन होम।
2: रेनबो चिल्ड्रेन होम नेपालमा हामीले विभिन्न कठिन परिस्थितिका बाबु नानीहरूलाई त्यहाँ राखेपछि उनीहरूलाई 12 पढाएर आत्मनिर्भर बनाएर पुनस्थापना गर्छौ।
1: यी सबैका परिकल्पनाकार महिला उद्यमी सामाजिक व्यक्तित्व गोमा ढकाल। सम्पर्क नम्बर 98-560-27-579।

0: तो के रेटो लाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9802517014
3: छोरोलाई खेलकुदको सामान छोरीलाई स्टेसनरी सामान ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ
4: ल दिदी बहिनी यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि पोखराको 0 किलोमिटरमा हो त्यही जानुहोस् न तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ
3: हजुर प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू खेलकुद साथै स्टेसनरी सामानहरू फोटोकपी प्रिन्ट बाइन्डिङ रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्
4: सम्पर्क नव विद्या सदन स्टेसनरी पोखरा 5 0 किलोमिटर प्रोप्राइटर मिनराज खड्का फोन नम्बर 0165536151 सम्झनुहोस् है नव विद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा
5: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा
6: विभिन्न साइजका दराज पलङ डाइनिङ टेबल सोफा टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस् सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै सञ्चालक गुरुप्रसाद बराल मोबाइल नम्बर 9840602127
5: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ

0: मठ मंदिर
1: गुरुकुल
0: चैत्य गुम्बा
1: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
0: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौं, जीवनलाई सार्थक पारौं।
1: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम। हामी सुरक्षित छौं, उनीहरू संकटमा छन्। जुन कपड़ा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
2: सफा कपड़ा संकलनमा हातेमाल गरौं, पुरानो तथा सफा कपड़ाहरू सहयोग गरौं।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
2: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 9856011 86, 9846035111। सम्पर्क नम्बर फेरि एकपटक 9846035111।
3: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
1: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9556011 09, 9828842020। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
3: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
4: सूचना शिक्षा र मनोरञ्जन अब रेडियो सफलता 103.4 MHz सँगै सफलताखबर.com मा पनि www.sofaltakhabar.com। साथमा रेडियो सफलताको फेसबुक पेज रेडियो सफलता 103.4 MHz पोखरा र रेडियो सफलताको युट्युब च्यानल रेडियो सफलता टिभी पनि सब्स्क्राइब गरी हामी सँगै रहनुहोला।

0: हार्दिक निमन्त्रणा। विगतका वर्षहरू जस्तै यस वर्ष पनि श्री कृष्ण प्रणामी मन्दिर रत्नचोक पोखरामा यही 2083 श्रावण 18 गतेदेखि भाद्र 19 गते श्री कृष्ण जन्म अष्टमी सम्म चलिरहने श्रीमद वितक तथा श्री कृष्ण कथा प्रवचन धर्म प्रचारक साधक राज रसिक महाराज चिउको मुखार बिन्दबाट वाचन हुन गइरहेको संगीतमय कथा प्रवचनमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
1: नियमित संगीतमय कथा प्रवचन 2083 श्रावण 18 गते देखि भाद्र 19 गते श्री कृष्ण जन्माष्टमीको दिन सम्म बिहान 11 बजे देखि साथै भाद्र 19 गते श्री कृष्ण जन्माष्टमीको अवसरमा बिहान रक्तदान कार्यक्रम लगायत कृष्णमय भजन कीर्तन प्रवचन सहित राति 12 बजे सम्म विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ।
0: स्थान श्री कृष्ण प्रणामी सेवा समिति रत्नचोक पोखरा 8।

0: रेडियो सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो।
2: श्री राधा माधव समिति नेपाल श्यामा श्याम धाम टिमको प्रस्तुति कार्यक्रम अध्यात्म सन्देश।
3: अब हरेक हप्ताको आइतबार सोमबार मंगलबार बिहान 5:10 बजे रेडियो सफलता 103.4 मेगाहर्जमा पनि धार्मिक कार्यक्रम आध्यात्मिक सन्देश।

0: ज्ञान बिना हो भक्ति पे, भक्ति बिना नहीं ज्ञान, भक्ति बिना हो ज्ञान जो लावत उर अभिमान। भक्तिलाई ज्ञानको कुनै आवश्यकता छैन, तर ज्ञानलाई भक्तिको परमा आवश्यकता छ, किनकि भक्ति बिनाको ब्रह्म ज्ञान त अभिमान वर्धक हुन्छ, मोक्ष प्राप्त गर्ने कुरा त सपना नै हुन्छ।
1: नमस्कार, कार्यक्रम आध्यात्मिक सन्देशको प्रतीक्षामा रहनुभएका सम्पूर्ण आदरणीय श्रोतामा राधे राधे।
0: श्रोताबिन मानव जीवनको यथार्थता, परम चरम लक्ष्य र अद्वितीय ज्ञान वेदको रहस्य मर्म बुझ्नको लागि त स्वयं महापुरूष सद्गुरूको नै आवश्यकता पर्दछ, अन्यथा अर्थको अनर्थ हुन जान्छ। हामी त यस कलियुगका सौभाग्यशाली हौ, किनकि हामीले त 500 मुद्दन्य विद्वानहरूको सभा काशी विद्वत परिषदबाट अनन्त श्री विभूषित 1008 श्री कृपालजी महाराजलाई जगत गुरूको रूपमा पाएका छौं। अत उहाँले देखाउनु भएको बाटोको अनुसरण गर्नु नै हाम्रो जीवनको लागि कल्याणकारी हुनेछ। अब लागौ स्वामी श्री हरिदासजीको प्रवचनको श्रृंखलामा।
2: विश्वको प्रत्येक जीव आनन्द नै चाहन्छ, तापनि आनन्द भनेको के हो, कहाँ छ, कसरी प्राप्त हुन्छ इत्यादि प्रश्नहरूको सही उत्तर थाहा नपाउनाले नै जीव अहिलेसम्म उक्त आनन्दबाट वञ्चित रहेको छ। इतिहासमा धर्माचार्यहरूले आफ्ना अनुभवका आधारमा अनेकौं सिद्धान्तहरू प्रतिपादन गरेका छन्, तापनि ती सिद्धान्तहरूमा परस्पर विरोधाभास रहेकाले पाठकहरू ती सिद्धान्त ग्रन्थहरू पढेर कुनै ठोस निष्कर्षमा पुग्नै सक्दैनन्, बरु उल्टै संशयमा पर्दछन्। निखिल दर्शन समन्वयाचार्य जगद्गुरु श्री कृपालुजी महाराजका प्रचारक स्वामी श्री हरिदासजी आफ्नो प्रवचनमा तीनै शास्त्रीय सिद्धान्तहरूमा रहेका विरोधाभासहरूको समन्वय गर्नुहुन्छ, साथै दार्शनिक तर्कद्वारा धार्मिक विषयहरूको वैज्ञानिक विश्लेषण समेत गर्नुहुन्छ। स्वामीजीको प्रवचन धारावाहिक हुने भएकाले प्रत्येक दिन सुने मात्रै विशेष लाभ प्राप्त हुन सक्नेछ।

0: श्रीमद् सद्गुरु भगवान की भगवान श्री पशुपति नाथ की कृपया अब समाहित चित्त गरेर बस्नुहोला। यस प्रवचन श्रृंखलामा मैले अहिलेसम्म यहाँहरूलाई सम्झाए कि मानव देह जुन हामीलाई प्राप्त छ महत्वपूर्ण छ। वेद भन्छ इहचे दवेदी दथ सत्यमस्ति न चेदिहा वेदिन महती विनष्टिहि। अर्थात यो मानव देह को केही लक्ष्य छ, त्यसलाई जान, त्यसलाई प्राप्त गर। त्यसको निमित्त नै यो मानव देह हो, व्यर्थ न गुमाऊ, अन्यथा महान हानि हुनेछ। कति हानि हुनेछ मैले तपाईहरूलाई बताए कि वेद वंश इहचे दशकद् बोद्धुम् प्राक् शरीरस्य विश्रसः ततः सर्गेषु लोकेषु शरीरत्वाय कल्पते। कठोपनिषद 2-3-4। अर्थात यो मानव देहलाई तिमीले सफल बनाएनौ भने, लक्ष्य प्राप्ति हेतु लगाएनौ भने महान हानि हुनेछ। कति हानि कि कल्पौसम्म दुःखदायी योनिमा जानु पर्नेछ, कुकुर बिरालो कीट पतंग इत्यादि बन्नु पर्नेछ। कल्पको हिसाब किताब मैले तपाईहरूलाई सम्झाए, याद होला। कलियुगको आयु 4,32,000, द्वापरको 8,64,000, त्रेताको 12,96,000, 17,28,000 सत्य युगको। यो चार युग चतुर्युग जब बिद्ध छ त 43,20,000 वर्ष हुन्छ। जब यो 71 पटक बिद्ध छ चारै युग 43,20,000 वर्ष त 30,67,20,000 वर्ष हुन्छ। जब यो 14 पटक बिद्ध छ त एक कल्प हुन्छ, जुन भनेको 4,29,40,80,000 वर्ष। एक कल्प यानी कि ब्रह्मा जी को एक दिन। यो हिसाबले ब्रह्मा जी को आयु 100 वर्ष को हुन्छ, यानी कि हाम्रो वर्ष को हिसाबले 31,53,60,00,000 हुन्छ। त एक कल्प अर्थात 4,29,40,80,000 वर्ष, त्यस्तो हजारों हजार वर्ष कल्प दुःखदायी योनिमा जानु पर्छ। बताउनुस् कति हो कति। त्यसैले यो अमूल्य मानव देहलाई जान, लक्ष्य प्राप्ति हेतु लाग। वेद भन्छ, वेद के हो? वेदो नारायण साक्षात, वेद साक्षात भगवान हो, भागवत 6:1-40। त्यसैले वेद बार बार भन्छ उत्तिष्ठत जाग्रत प्राप्य बरा निबोधत, कठोपनिषद 1:3-14। यही वेद अंतर्गत रहेका शास्त्र रूपनी एक सुर में त्यही चीज बताउँछन्। गीता भागवत रामायण मैले सिद्ध गरे, यहाँ सम्मन की कुरान बाइबल पनि त्यही भन्छन् मैले सिद्ध गरे। यहाँ मानव देह महत्वपूर्ण छ, हामी लापरवाही गर्छौं यसको मूल्य नजान्नुको कारण। त्यसैले कागभुसुण्डीजीलाई प्रश्न सोधे गरुडजीले, कागभुसुण्डीजीले बताए नरतन सम नै कब न्यू देही। 84,00,000 प्रकारका शरीरमा मानव देह समान सर्वश्रेष्ठ देहहरू कुनै छैन। त्यसैले दुर्लभम मानुषम जन्म प्रार्थ्यते त्रिदशैरपि, देवताहरू पनि प्रार्थना गर्दछन् कि हामीलाई मानव देह प्राप्त होस्। देवताहरू पनि मैले बताए किन, जबकि देवताहरूको शरीर तेजस शरीर हुन्छ। 9 प्रकारको शरीरको मैले वर्णन गरे, 6ठौं प्रकारको शरीर देवताहरूको, जसमा मल मूत्र इत्यादि त्याग गर्नु पर्दैन, भोक लाग्दैन, जुन शरीरमा धूलो टाँसिँदैन, यति सुगन्ध हुन्छ कि त्यो सुगन्ध सुँघेर हामी बेहोश हुन्छौ, त्यस्तो शरीर त्यागेर देवताहरू मानव देह चाहन्छन् तैपनि पाउँदैनन्। यति अमूल्य छ यो मानव देह, जबकि हाम्रो शरीर मलमूत्रको पिटारा, हर समय गन्दगी उत्पन्न हुन्छ यस शरीरमा, तैपनि देवता चाहन्छन्। किन? मैले बताए कि यो मानव देहमा हामी जे चाह्यो त्यो प्राप्त गर्न सक्छौ, चाहे स्वर्ग चाहू, चाहे नरक चाहू, चाहे मुक्ति चाहू, चाहे भगवानलाई गुलाम बनाऊ, गुलाम यहाँसम्म हुन सक्छ। मैले बताए भगवानकै मुखारविन्दबाट बोलाइदे, मैले अहम भक्त पराधीनो, म भक्तको अधीनमा छु, यानि कि भगवानलाई गुलामसम्म बनाउन सक्ने यो मानव देहमा ताकत छ, अरू कुनै देहमा छैन। स्वर्गका देवी देवता पनि सक्दैनन् यो कार्य गर्न, किनकि त्यो भोग योनि हो, यो कर्म योनि हो, र मृत्यु लोकमा नै यो सम्भव छ। एक पटक बलि राजाले इन्द्रलाई जिते युद्धमा, जिते त इन्द्रको सिंहासनमा गएर बसे, तर त्यसको निमित्त एक नीति नियम छ, त्यहाँ बस्न कसले पाउँछ, अधिकारित्व छ, त त्यो निरन्तरता दिनको निमित्त, स्वर्गको राजा बन्नको निमित्त अश्वमेध यज्ञादिको आवश्यकता पर्छ। त त्यो अश्वमेध यज्ञ स्वर्गमा त के कमी थियो र त्यही गर्न प्रयत्न गरे बलि राजाले। तर गुरु शुक्राचार्यले बताए यो स्वर्गको भूमिमा यो हुन सक्दैन, कार्य हुँदैन पुण्य कार्य, र स्वर्गको राजा या देवता बनेर पनि हुँदैन। त फेरि बलि यो संसारमा आए, मृत्यु लोकमा, यहाँ आएर गरे तमाम यज्ञ यज्ञादि, अन्त्यमा भगवान स्वयं भिखारी बने बलिको अगाडि। तपाईँ सबलाई ज्ञान छ, तीन पाउ जमिनको लागि भगवान भिखारी बन्नु पर्यो बलि राजाको अगाडि। यो मृत्यु लोक र यो देहको महत्व भ्यालु त यति महत्वपूर्ण छ यो मानव देह। तर यो देव दुर्लभ मानव देहमा एक खतरा छ, त्यो हो क्षणभङ्गुरता। कुनै पनि बेला यो देह हामीबाट खोसिन सक्छ, बिना चिट्ठी, बिना खबर, कुनै पनि बेला हाम्रो मृत्यु हुन सक्छ। दुर्लभो मानुषो देहो, देही नाम क्षणभङ्गुरः, क्षणभङ्गुर छ। त्यसैले हामीलाई तुरन्त प्रयत्न गर्नु छ आफ्नो लक्ष्य जान्न र प्राप्ति हेतु। दिस लाइफ इज सर्ट, बाइबल पनि भन्छ, अत्यन्त छोटो छ है यो तिमीहरूको देह, कुनै पनि बेला खोसिन सक्छ। त्यसैले भोलि भोलि पनि भन्नु छैन, भोलि गरौंला यो पनि न भन, वेद भन्छ न स्व स्व उपासित, भोलि पर्सि गरौंला न भन, भोलि तिमीले देख्छौ कि देख्दैनौ के थाहा, भोलि के एकछिन पछि तिमी न रहन सक्छौ, त्यसैले तुरन्त गर। किनकि मृत्यु अवश्यम भावी छ, कोही बच्न सक्दैन मृत्युबाट, मर्नै पर्छ एक दिन। त्यसैले यी सबलाई याद राखेर तुरन्त लागि पर, जान लक्ष्य के हो र प्राप्ति गर।
1: आदरणीय श्रोताहरू, रेडियो सफलता 103.4 मेगाहर्जबाट आइतबार, सोमबार र मंगलबार बिहान 5:10 बजेबाट प्रसारण हुने कार्यक्रम निरन्तर रूपले श्रवण गर्नुहोला। श्रोताहरू, तत्वज्ञान ठिक ठिक रूपले सावधान भई निरन्तर रूपमा सुन्नु पर्दछ, अन्यथा अधुरो ज्ञानले लाभको साटो हानि पनि पुग्न सक्दछ। हाम्रो कार्यक्रमको बारेमा सुझाव सल्लाह दिनको लागि श्यामश्याम सत्संग पोखरामा सम्पर्क गर्न सक्नुहुनेछ। यसका लागि सम्पर्क सूत्र 98 5 60 35 806 र 98 4 60 24 162। हस्त, आजका लागि आध्यात्मिक सन्देश यति नै।

0: मठ मंदिर
1: गुरुकुल
0: चैत्य गुम्बा
1: र पुरातात्विक धरोहर हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
0: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
1: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
3: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्ति राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
2: ए हो र, ल त्यसो भए म ढुक्क भएन।
4: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
2: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460-54635, 98464-43853।

0: रेडियो सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लायो।
2: तपाईको दैनिक राशिफल रेडियो सफलता 103.4 मेगाहर्ज मा हरेक दिन बिहान 5:45 बजे सफलतामा राशिफल
0: प्रत्येक दिनको पञ्चाङ्ग राशिफल।